उसो भन्नुहुन्छ अनन्त सम्भावनाहरूको अर्को नाम जीवन हो। जसले यो सत्य जान्दछ ऊ कहिले निराश हुँदैन। आउनु श्रोता, प्रातकालको यो पवित्र खडीमा प्रस्तुत छ कार्यक्रम भक्ति प्रभात।

श्रोता, कार्यक्रम भक्ति प्रभातमा आध्यात्मिक आनन्दको अनुभूति गरौं, परमात्मालाई अनुभूत गरौं। भक्तिमय भजन श्रवण गरेर संगीता प्रधानको स्वरमा

श्रोता श्रवण गर्नु भएको छ भक्तिमय भजन कार्यक्रम भक्ति प्रभातमा आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा श्रोता परमात्माको अनुभूति नै वास्तविक शान्तिको गन्तव्य हो। हर कण हर क्षणमा विराजित परमात्मालाई अनुभूत गर्नु नै जीवनको वास्तविक लक्ष्य हो अनि यो परमात्मा सर्वव्यापक हुनुहुन्छ, अविनाशी हुनुहुन्छ, अनन्त हुनुहुन्छ। अविनाशी तु तद्विद्येन सर्वमिन्द ततम विनाशम विनयस्यास्य कश्चित् कर्तुम् महर्तम् श्रीमद् भागवत गीतामा पनि भनिएको छ। आउनु श्रोता सुनौ अघिल्लो भजन संगीता प्रधानकै आवाजमा।

श्रोता यहाँले श्रवण गर्नुभयो संगीता प्रधानको स्वरमा भक्तिमय भजनहरू। ईश्वरी आराधनामा लीन भएर केही समय बिताउनु पनि जीवनको अनमोल क्षण हो श्रोता, जुन मार्गले हामीमा हाम्रो हृदयमा त्याग दया करूणा र प्रेमको भाव सृजना गर्छ। आउनुहोस् ईश्वर स्मरण गर्दै दिनको यस दिनलाई दिव्य बनाऊ, सम्पूर्ण कर्मलाई सत्कर्ममा परिणत गरौं। सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

श्रोता अब सुन्नुहोस् आजको अधिवेशनमा प्रस्तुत गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। श्रोताहरूले केही क्षणमा 6:55 अनि 7 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौं क्रमैले संस्कृत अनि हिन्दीमा समाचार।

श्रोता सुनिरहनु भएको छ पुराना हिन्दी फिल्मी गीतहरूको संगालो कार्यक्रम गोल्डन मेलोडीज। अघिल्लो गीत लिएका छौं आपकी खातिर फिल्मबाट, हर्षको कोहलीद्वारा निर्मित यो चलचित्र सुधेन्दु रायद्वारा निर्देशित रहेको छ। 1977 रिलीज भएको यो फिल्म आपकी खातिर, विनोद खन्ना, रेखा, हेलेन र ओम शिवपुरीले अभिनय गर्नुभएको थियो यस फिल्ममा। सुनौ कार्यक्रमको यो कोशेली।

0: कहिले छिची दुर्दुर नगर्नुहोस्।
1: उनीहरूलाई माया र साथ दिनुहोस्।
0: अधिक जानकारीका निम्ति टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: श्रोतामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ अनि तपाई सुनिरहनु भएको छ कार्यक्रम गोल्डन मेलोडीज। पुराना हिन्दी फिल्मी गीतहरूको संगालो रहेको छ कार्यक्रम गोल्डन मेलोडीज। आउनु श्रोता यसै सिलसिलामा अघिल्लो गीत लिँदैछौ, प्रेम सहानी र महेन्द्र शाहद्वारा निर्मित चलचित्र टुटे खिलौनेबाट 1978 रिलीज भएको यो हिन्दी चलचित्रको निर्देशन केतन आनन्दले गर्नुभएको थियो। शाबना आजमी, उत्पल दत्त, शेखर कपूर आदि कलाकारहरूले विभिन्न किरदार निभाएको यस फिल्मको अति नै मुख्य आकर्षक रहेको गीत कैफी आजमीको शब्द रचना र यशुदासले गाउनु भएको गीत सुनाउँदैछु, माना हो तुम बेहद हसीन। सुनौ कार्यक्रमको यो

हस्तो श्रोता एनए कोसेलीहरूसँगै कार्यक्रम गोल्डन पालुटिसको समय सिथिएको छ। हिन्दी फिल्मी जगतका प्राणा हिन्दी गीतहरू चलचित्रका विभिन्न गीतहरू लिएर यहाँलाई रमाइलो गराउने गर्छौं। सदाबहार गीतहरू प्रस्तुत गरेर कार्यक्रम गोल्डन मेलोडीजमा हौस् त बिहानको 7:25 गइरहेको छ। अब यहाँलाई आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार।

यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रीबाट सुन्नुहोस्। प्रथमा मुख्य समाचार। इण्डोनेशियाका राष्ट्रपति प्राबोबो सुबियान्तो को निमन्त्रणमा प्रधानमन्त्री नरेन्द्र मोदी भोलि जकर्ताको लागि प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो राजस्थान र गुजरातमा विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकर आजदेखि 10 जुलाईसम्म कतार, बहरीन, कुवैत र ओमनको औपचारिक भ्रमणमा रहनुहुनेछ। पूर्वी अमेरिकामा लूको लहर जारी छ, जसले गर्दा बिजुली आपूर्तिमा ठूलो दबाव परेको छ र फिफा विश्वकप म्याचहरूको तयारीमा बाधा पुगेको छ। फिफा विश्वकपमा फ्रान्सले फिलाडेल्फियामा भएको राउण्ड अफ 16 को म्याचमा पाराग्वेलाई 1-0 हराएर क्वार्टर फाइनलमा प्रवेश गरेको छ। इण्डोनेशियाका राष्ट्रपति प्राबोबो सुबियान्तो निमन्त्रणमा प्रधानमन्त्री नरेन्द्र मोदी भोलि जकार्ताको लागि प्रस्थान गर्नुहुनेछ। यो प्रधानमन्त्री मोदीको इण्डोनेशियाको चौथो भ्रमण हो। मार्च 2018 भारत इण्डोनेशिया सम्बन्धलाई व्यापक रणनीतिक साझेदारीलाई नयाँ स्तरमा पुर्याएपछि यो वहाँको पहिलो द्विपक्षीय भ्रमण हो। भ्रमणको क्रममा श्री मोदीले श्री प्राबोबो सुबियान्तोसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। प्रधानमन्त्रीले जकार्तामा भारतीय समुदायलाई पनि सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो राजस्थानको पचपदरामा 15,000 करोड़ रूपियाँ भन्दा बढ़ीको विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुभयो। यो राज्यमा पूर्वाधार, ऊर्जा, परिवहन र रोजगारी सृजनामा महत्वपूर्ण कोशीढुंगा हो। आफ्नो एक दिवसीय भ्रमणको क्रममा प्रधानमन्त्रीले जोधपुर विमानस्थलमा नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुभयो। त्यसपछि उहाँले बालोतरा जिल्लाको पचपदरामा देशको सबैभन्दा आधुनिक ग्रीन फील्ड रिफाइनरी र पेट्रोकेमिकल प्लान्ट राष्ट्रलाई समर्पित गर्नुभयो। वहाँले रिफाइनरीको अत्याधुनिक नियन्त्रण कक्षको निरीक्षण पनि गर्नुभयो। श्री मोदीले इन्जिनियरहरू र प्राविधिक विज्ञहरूसँग पनि अन्तर्क्रिया गर्नुभयो। वहाँले इन्धन ट्याङ्करलाई झण्डा देखाएर प्रस्थान पनि गराउनुभयो। प्रधानमन्त्रीले जयपुर मेट्रो चरण 2 को भर्चुअल रूपमा शिलान्यास पनि गर्नुभयो। ग्रीनफील्ड रिफाइनरी तेल, ग्यास र खनिजहरूको लागि एक औद्योगिक प्रशोधन प्लान्ट हो, जुन अविकसित सफा जमीनमा स्क्रैचबाट निर्माण गरिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो गुजरातको सान्दन इण्डिया सेमी कण्डक्टर मिशनलाई प्रोत्साहित गर्नुहुँदै सीजी सेमी आउटस्टोर सेमी कण्डक्टर संयोजन अनि जाँच केन्द्रको उद्घाटन गर्नुभयो। 7,500 करोड़ रूपियाँ भन्दा अधिकको निवेशमा निर्मित यो केन्द्र देशको प्रविधि निर्माण यात्रामा एक महत्वपूर्ण कोशीढुंगा हो। एकपल्ट पूर्ण रूपमा संचालनमा आएपछि केन्द्रको वार्षिक 5 अरब सेमी कण्डक्टर चिप उत्पादन क्षमता हुनेछ। यसले मेमोरी र स्टोरेज समाधानहरूको बढ़दो विश्वव्यापी मांगलाई पूरा गर्न पनि मदद गर्नेछ। यस अवसरमा बोल्नुहुँदै इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले यस प्लान्टमा उत्पादित चिप कार, स्कूटर र विभिन्न प्रौद्योगिक अनुप्रयोगहरूमा प्रयोग गरिने बताउनुभयो। उहाँले यस केन्द्रमा उत्पादित चिप जापान, संयुक्त राज्य अमेरिका र युरोपमा निर्यात गरिने र भारतीय प्रविधिलाई विश्वव्यापी मान्यता प्रदान गर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीको प्रयासका कारण यो सफलता प्राप्त भएको पनि

0: बताउनु भयो। गृहमन्त्री अमित शाहले नयाँ सीजी सेमी आउटसोर्स सेमी कन्डक्टर एसेम्बली र परीक्षण सुविधाको उद्घाटनलाई टेक्नोलोजीमा आत्मनिर्भर तातर्फ भारतको लागि नयाँ पाइलाको रूपमा वर्णन गर्नुभएको छ। यो सुविधाको उद्घाटन हिजो प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको सानन्दमा गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री शाहले यो टेक पावर हाउसको रूपमा भारतको यात्रामा नयाँ कोशीढुङ्गा बनी बताउनुभयो। उहाँले यो नयाँ सुविधाले गुजरातलाई देशको विकास इन्जिनको रूपमा अझ बलियो बनाउनेछ र युवाहरूका लागि महत्वपूर्ण रोजगारीका अवसरहरू सृजना गर्ने बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsGarhwang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुन्छ। यो आकाशवाणी हो। विदेश मन्त्री डाक्टर एस जयशंकर आजदेखि 10 जुलाईसम्म कतार, बहरीन, कुवेत र ओमनको औपचारिक भ्रमणमा रहनुहुनेछ। यस भ्रमणको क्रममा डाक्टर जयशंकरले यी देशका विदेश मन्त्री र नेताहरूसँग भेट गर्नुभयो। विदेश मन्त्रालयले यस भ्रमणको उद्देश्य यी देशहरूसँग भारतको द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्नु र क्षेत्रीय विकास र पारम्परिक हितका मुद्दाहरूमा विचार विमर्श गर्नु रहेको बताएको छ। ओमनपछि डाक्टर जयशंकरले 13 जुलाईमा न्यूयर्क संयुक्त राष्ट्र सुरक्षा परिषदको 2028-29 कार्यकालको लागि भारतको अभियान शुरू गर्नुहुनेछ। त्यसपछि उहाँले 14 र 15 जुलाईमा ब्रुसेल्समा तेस्रो भारत युरोपीय संघ व्यापार तथा प्रौद्योगिकी परिषदको बैठकमा भाग लिनुहुनेछ। युरोपेली संघ र बेल्जियमका विदेश मन्त्रीसँग वार्ता गर्नुहुनेछ। कश्मीरका तीर्थयात्रीहरू एक भारत श्रेष्ठ भारत अभियान अन्तर्गत गुजरातको 6 दिवसीय सोमनाथ स्वाभिमान यात्रा 2026 सफलतापूर्वक सम्पन्न गरेर जम्मू तवी रेलवे स्टेशन फर्किएका छन्। जम्मू कश्मीर सरकारको संस्कृति विभागद्वारा जम्मू कश्मीर कला संस्कृति र भाषा प्रतिष्ठानसँगको सहकार्यमा आयोजित यस स्वाभिमान यात्रामा तीर्थयात्रीहरूले श्री सोमनाथ महादेव मन्दिर र गुजरातका धेरै अन्य धार्मिक ऐतिहासिक सांस्कृतिक स्थलहरूको भ्रमण गरी सुरक्षित फर्किएकोमा खुशी र सन्तुष्टि व्यक्त गर्दै तीर्थयात्रीहरूले यात्रालाई आध्यात्मिक रूपमा समृद्ध अनुभवको रूपमा वर्णन गरे। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले इथेनल नयाँ अवधारणा नभएको र एक शताब्दी भन्दा बढ़ी समयदेखि प्रयोगमा रहेको बताउनु भएको छ। राजस्थानमा एक सभालाई सम्बोधन गर्नुहुँदै श्री पुरीले सरकारले आफ्नो जैविक इन्धन मिश्रण कार्यक्रमको रचनात्मक आलोचनालाई स्वागत गर्ने बताउनुभयो। उहाँले सुझाव अनुसार सरकारले आवश्यक सुधार गर्ने आश्वासन दिनुभयो। श्री पुरीले भारतमा इथेनल मिश्रणको विचार पहिलो प्लान्ट कांग्रेस सरकारको समयमा शुरू भएको बताउनुभयो। उहाँले कांग्रेस सरकारको समयमा 10 राज्य र केन्द्रशासित प्रदेशहरूमा 5% इथेनल मिश्रणको लक्ष्य राखेको थियो र केवल 1.4% मिश्रण मात्र हासिल गर्न सकिएको बताउनुभयो।
1: एथेनॉल का काम ना हमने इन्वेंट किया, 100 साल से इस पे काम हो रहा है। भारत में अगर आ जाए तो इस पे पहली योजना बनाई थी कांग्रेस की सरकार ने, मैं बात कर रहा हूँ 2006 से लेकर 2008, और हमारा एक टारगेट था कि 5% हमें बायोफ्यूल ब्लेंडिंग करनी है 10 स्टेट्स और यूनियन टेरिटरी में, कर नहीं पाए, वो दूसरी बात है। 1.4% पे हमारी गाड़ी रुक गई।
0: संसदको मनसून सत्र 20 जुलाईदेखि शुरू भएर 13 अगस्तसम्म जारी रहनेछ। संसदीय मामला मन्त्री किरण रिजिजूले राष्ट्रपति द्रौपदी मुर्मूले जुलाई 20 संसदको मनसून अधिवेशन बोलाउने सरकारको प्रस्तावलाई अनुमोदन गर्नुभएको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री रिजिजूले यो अधिवेशन राष्ट्रिय महत्वका मुद्दाहरूमा अर्थपूर्ण बहस, चर्चा र निर्णय लिने कुरामा केन्द्रित हुने बताउनुभयो। पूर्वी अमेरिकामा लूको प्रकोप जारी छ जसले गर्दा बिजुली आपूर्तिमा ठूलो दबाव परेको छ र फिफा विश्वकप म्याचहरूको तयारीमा बाधा पुगेको छ। अमेरिकाको सबैभन्दा बढ़ी जनसंख्या भएको शहर न्यूयर्क तापक्रम 46 डिग्री सेल्सियस भन्दा बढ़ी हुने अनुमान गरिएको छ भने उत्तर पूर्वी राज्यहरू र मध्य अटलान्टिक तटका लागि पनि लूको चेतावनी पनि जारी गरिएको छ। न्यूयर्कका अधिकारीहरूले भीषण गर्मीबाट जोगिनका लागि धेरै उपायहरू लागू गरेका छन्। अमेरिकी मौसम विभागले उच्च आर्द्रताको स्तरले बोस्टनमा तापक्रम 41 डिग्री सेल्सियस, फिलाडेल्फियामा 44 डिग्री सेल्सियस र वाशिङटन वाशिङटनमा 45 डिग्री सेल्सियस पुग्न सक्ने बताएको छ। राजधानीमा मतदाता सूचीको विशेष सगहन संशोधन एसआईआरको पहिलो पाँच दिनमा दिल्लीका 1,45,00,000 मतदाताहरूमध्ये 32% भन्दा बढ़ीलाई गणना फर्महरू वितरण गरिएको छ, जबकि सरकारी तथ्याङ्क अनुसार भरिएको फर्महरूमध्ये केवल 1% भन्दा अलिक बढ़ी मात्र डिजिटलाइज गरिएको छ। फिफा विश्वकपमा फ्रान्सले फिलोडेल्फियामा भएको राउण्ड अफ 16 को म्याचमा पाराग्वेलाई 1-0 हराएर क्वार्टर फाइनलमा प्रवेश गरेको छ। कप्तान कलियान काम्पपले 70औं मिनटमा पेनल्टीद्वारा म्याचको एक मात्र गोल गरेका थिए। फ्रान्सले अब क्वार्टर फाइनलमा मोरक्को सामना गर्नेछ। यसअघि टेक्सासको हाउस्टनमा क्यानाडालाई 3-0 हराउँदै मोरक्को क्वार्टर फाइनलमा प्रवेश गरेको थियो। हिजो कान्सस सिटी स्टेडियममा भएको राउण्ड अफ 32 को म्याचमा कोलम्बियाले घानालाई 1-0 पराजित गर्दै अन्तिम चरण प्रवेश गरेको थियो। कोलम्बियाले अब क्वार्टर फाइनलमा आफ्नो स्थान सुनिश्चित गर्नको लागि स्विजरल्याण्डको सामना गर्नेछ। राउण्ड अफ 32 को रोमाञ्चक चरणको म्याचमा अतिरिक्त समयमा कार्बो भार्डेलाई 3-2 पराजित गर्दै डिफेण्डिङ च्याम्पियन अर्जेन्टिना पनि राउण्ड अफ 16 प्रवेश गरेको अर्जेन्टिनाले अब इजिप्टसँग खेल्नेछ। समाचार पूरा भयो। अघिल्लो समाचार 9 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: मेडोवेब को 213.67 मीटर तथा 1,404 किलोहर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो। श्रोतावा प्रस्तुत छ कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर हामी फेरि उपस्थित भएका छौं। आज पर्यो 5 तारीक जुलाई र आज पनि थुप्रै थुप्रै घटनाहरू त घटेको नै छ। आज थुप्रै विषयबारे हामी कुरा गर्नेछौ। प्रायः प्रायः आधा घण्टासम्म हामी श्रोताहरू समक्ष रहनेछौ विविध विषयहरूमा जानकारी गराउँदै र शुरू गर्दैछौ आजको कार्यक्रम।
1: हजुर,

हरेक वर्ष 1 जुलाईदेखि 7 जुलाईसम्म वन महोत्सव पालन गरिन्छ र यो महोत्सवमा विशेष गरेर रूखपातहरू रोप्ने अभियानकै रूपमा भारतमा पालन गरिन्छ र गरिरहेका छन् र यो परम्परा 1950 नै भारतमा हरेक वर्ष पालन गर्दै आएको हो र यसको शुरूआत कुलपति डाक्टर के एम मुन्सी जो तत्कालीन कृषि एवं वन केन्द्रीय मन्त्रालयसित सम्बन्धित रहनुभएको थियो उहाँले नै गर्नुभएको थियो र यो सप्ताहभरि भारतका विभिन्न ठाउँहरूमा रूखपातहरू बोट बिरूवाहरू रोपेर पालन गरिन्छ र हामी आशा गर्छौं श्रोताहरूले पक्कै पनि रूखपात रोप्दै हुनुहुन्छ होला। श्रोता, अब रूखको आवश्यकता किन छ? एकदमै सरल अर्थमा भन्ने हो भने रूखहरूद्वारा नै जंगल सृजना हुन्छ र जंगलले कार्बन डाइअक्साइड लिन्छ र हामीलाई चाहिने अक्सिजन प्रदान गर्छ र घना जंगलले नै समयमा वृष्टिपात पनि गराउँछ र फेरि हरियाली छाउँछ। उसै गरी रूखपातबाट नै मानिसहरूले आफ्नो दैनन्दिनको आवश्यकताहरू पनि पूरा गर्ने गर्दछ र रूखपातको विषयमा भन्ने हो भने श्रोता, धरतीको भनिन्छ 50% भाग जंगलले ढाकिएको हुनपर्छ। तर भर्खरैको रिपोर्ट अनुसार विश्वमा भनौं धरतीमा 26% मात्र रूखपातले ढाकिएको छ र यसै कारण पनि हुन सक्छ अहिले भूउष्णता बढ़ेको छ, अर्थात ग्लोबल वार्मिङ बढ़ेको छ र कहीँ अतिवृष्टि भइरहेको छ भने कहीँ वृष्टिपात भएको छैन, सुखाग्रस्त भएको छ ती भूभागहरू अनि हिमशिखरहरू पग्लिरहेको छ, यस्तै प्राकृतिक आपदाहरू देखा परिरहेको छ र विश्वकै कुरा गर्दा अधिक भन्दा अधिक जंगल दक्षिण अमेरिकी देशहरूमा 45% रहेको छ भने भारतमा केवल 24% मात्र भूभाग जंगलले ढाकिएको छ र यही सिक्किमको प्रसंगमा कुरा गर्दा 45% भाग जंगलले ढाकिएको छ। यिनै कुराहरूलाई ध्यानमा राखेर वन जंगलको कटाई होइन तर जति सक्दो रूखपात लगाउन पर्छ, वन जंगल बढ़ाउनु पर्छ भनेर नै सिक्किम सरकारले पनि विभिन्न योजनाहरूलाई अघि ल्याएको छ। तीमध्ये धरतीलाई 10 मिनट, मेरो रूख मेरो सन्तति आदि प्रमुख हुन् भने भारत सरकारले पनि अरू केही नभए पनि आफ्नी आमाको नाममा एउटा रूख रोप्ने र त्यसको स्याहार सुसार गर्ने सबैलाई आह्वान गरेको छ। यी यस्ता योजना र विचार या परिकल्पनालाई सबैले साथ दिएर साकार पारे साँच्चै हाम्रो पर्यावरण सुरक्षित भइ नै रहनेछ जस्तो लागेको छ।

0: यसैगरी श्रोता आजको दिनलाई वर्ल्ड सर्कल डान्स डे को रूपमा पनि मनाइने गरिन्छ। श्रोता प्रत्येक वर्ष जुलाई महिनाको प्रथम आइतबारलाई वर्ल्ड सर्कल डान्स डे को रूपमा मनाउने गरिन्छ। सर्कल डान्स एक प्राचीन नृत्यको स्वरूप हो जहाँ सहभागीहरूले हात समातेर गोलाकार रूपमा नाच्ने गर्दछन्। यो नृत्य सामाजिक एवं समुदायमा आधारित गतिविधि हो जुन धेरै संस्कृतिहरूमा पाइन्छ। भारतकै सन्दर्भमा भन्नुपर्दा गुजरातमा गरिने गरबा नृत्यलाई लिन सकिन्छ जहाँ गोलाकार आकृति बनाएर कलाकारहरू नृत्य गर्ने गर्छन्। प्राय उत्सव धार्मिक क्रियाकलापहरू वा रमाइलो समूह गतिविधिको रूपमा यो नृत्य प्रयोग गरिन्छ। वर्ल्ड सर्कल डान्स डे मनाउने प्रथा 2016 प्रारम्भ भएको थियो जसले सक्रिय सहभागिता र जागरूकताको यो अनौठो अनुभवलाई सम्मान दिन्छ। प्रत्येक वर्ष जुलाई महिनाको पहिलो आइतबार यो दिवस मनाइन्छ। यो अन्तर्राष्ट्रिय कार्यक्रम समूहहरूलाई एकत्रित हुन र सम्पूर्ण विश्वका विविध र समृद्ध नृत्य परम्पराबाट प्रेरित प्राचीन संचार र अभिव्यक्तिको माध्यमलाई अभ्यास गर्ने सुअवसर प्रदान गर्दछ। श्रोता, यो थियो आज पालन गरिने वर्ल्ड सर्कल डान्स डे बारे छोटो जानकारी।
1: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता, अब कुरा गरौं भारतको प्रसंगमा विगतमा घटेका केही घटनाहरूबारे। 1882 आजकै दिन शास्त्रीय गायक हजारत इनायत खाँको जन्म भएको थियो।
2: 1658 मुगल शासक औरंगजेबले आफ्नो दाजु मुरादा बक्सलाई बन्दी बनाएको थियो।
1: 1917 आजकै दिन गजानन भास्कर वैद्यले हिन्दू मिशनरी सोसाइटीको स्थापना गरेका थिए।
2: 1954 आन्ध्र प्रदेश हाईकोर्टको स्थापना आजकै दिन भएको थियो।
1: 1994 आजकै दिन किरण बेदीलाई रमन मेगासेसे पुरस्कार प्रदान गरिएको थियो। विश्वकै श्रेष्ठ अनि नामी पुरस्कारहरू मध्ये फिलिपिन्सद्वारा प्रदान गरिने यो एउटा विश्वकै उच्च पुरस्कार हो। उनलाई यो 35 वर्षको सेवाकालमा उनले गरेका उत्कृष्ट कार्यहरू र सामाजिक कार्यको लागि प्रदान गरिएको थियो।
2: 1968 भारतको पहिलो पनडुब्बी सोभियत रूस पुगेको थियो। 1998 ट्याङ्क विरोधी मिसाइल नागको सफल परीक्षण आजकै दिन गरिएको थियो।
1: यसै गरी अब कुरा गरौं जन्मको।
2: 1956 भारतको प्रतिष्ठित कविहरूमा एक ज्योति खरेको जन्म भएको थियो। आजकै दिन उनी विगत 20 वर्षहरूबाट हिन्दी भाषाको साहित्यिक साधनामा लागि परेका छन् र भारतको लगभग सबै साहित्यिक पत्र पत्रिकाहरू, आकाशवाणी, दूरदर्शन र सोशल मीडिया आदि संचार माध्यमहरूमा सम्मान रूपले सक्रिय छन्। ज्योति खरेको प्रतिष्ठा सोशल मीडिया आदि मध्यहरूले देशको कुना कुनासम्म फैलिएको उनको हजारौं प्रशंसकहरूको प्रेम प्रदर्शनहरूद्वारा स्वतः स्पष्ट हुँदछ। आज उनको जन्मदिनमा हामी धेरै धेरै शुभकामना दिन चाहन्छौं। जन्मकै कुरालाई अघि बढ़ाउ। 1946 हिन्दीको प्राध्यापक तथा रचनाकार असगर वजाहतको जन्म भएको थियो। उनले नाटक, कथा, उपन्यास, यात्रा वृत्तान्त तथा अनुवादको क्षेत्रमा अनेकौं रचनाहरू गरेका छन्। उनी दिल्लीमा स्थित जामिला मिलिया इस्लामियाको हिन्दी विभागको अध्यक्ष पनि रहिसकेका छन्।
1: प्रणाम सिक्किम कार्यक्रम अन्तर्गत श्रोता, हामी कुरा गर्दैछौ जन्मको। हजुर, नानी जन्मिएको 6 दिन पुग्दा आमाले नानी सुतेको सिरानी मुनि खाता र कलम राखिदिनु भएछ। सायद भावीले राम्रो भाग्य लेखिदियोस् भनेर होला। पछि आएर त्यो आस्था त्यसै खेर त पक्कै गएन। तर त्यही नानी अपाहिज जन्मिएकी थिइन्। न त हात चल्थ्यो, न त खुट्टा, न त बोलीले लाग्थ्यो। हजुर, यस्तै जन्मिएकी थिइन्। आजकै दिन 5 जुलाई 1980 धनकुटा नेपालमा कवि, साहित्यकार, चित्रकार झमक घिमिरे। हजुर, सेरिबल पल्सी अर्थात मस्तिष्क रोगले पीड़ित उनी झमक घिमिरे यस्तै रोगले पीड़ित विश्वका 10 प्रतिभावान साहित्यकारहरू मध्ये एक हुन्। जन्मेदेखि नै हात गोडा नचल्ने, उभिन हिँड्न नसक्ने, बोल्न नसक्ने, तर सुन्न र बुझ्न चाहिँ सक्छिन्। खुट्टाको 3 औंला मात्र चल्ने झमक कुमारीले तिनै 3 खुट्टाको औंलाको सहयोगले धेरै रचनाहरू प्रकाशित गरिसकेकी छन्। तिनै झमक कुमारी जसको बाल्यकाल अत्यन्तै कष्टकर भएर बितेको थियो, उनले कुनै औपचारिक शिक्षा प्राप्त गरिनन्। आफ्नो भाइ बहिनी पढ़ेको सुनेर खुट्टाको औंलामा खुन बग्दै भुइँमा कपुरी कर लेख्दा समेत भर्खरै लिपेको भुइँ भत्काइस भनेर गाली खाएकी थिइन् उनले। अरू नानीहरू नपढ्दा गाली खान्छन् भने झमक कुमारीले भने पढ्दा निकै गाली खाएकी थिइन्, उपहासको शिकार बनेकी थिइन्। तर उनले कहिले हिम्मत हारिनन् र आफ्नो बोजू बित्नु भएपछि त ऊ आफैले खुट्टाको औंलाले खाना खान पनि शुरू गरेकी थिइन् अनि लेख्न पनि। हात छन् तर चल्दै चल्दैनन्, खुट्टा पनि छन् तर केही औंलाहरू मात्र चल्ने तर हिँडुल गर्न नसक्ने, घस्रेर हिँड्नु नै उनको बाध्यता थियो। तर शारीरिक रूपले असक्षम भए पनि मनोभाव, मस्तिष्क, विचार र भावना खुबै प्रखर र तेज थियो। त्यसैको कारण झमक कुमारीले 14-15 वर्ष पुगेपछि आफ्नो लेखन यात्रा शुरू गरिन् र उनको प्रथम रचनाहरू नवयुवा मासिक, विजयपुर साप्ताहिक, करकमल साप्ताहिक आदि पत्रिकाहरूमा प्रकाशित हुन थालेको हो। उनको प्रथम कृति हो संकल्प कविता संग्रह, त्यसपछि आफ्नै चिता अग्निशिखातिर कविता संग्रह, मान्छेभित्रका योद्धाहरू कविता संग्रह, उसै गरी झमक घिमिरेका कविताहरू आदि आदि, उसै गरी अवसान पछिको आगमन विविध संग्रह, अनि उनको बहुचर्चित आत्मकथा हो जीवन काँडकी फूल। झमकलाई थुप्रै सम्मान र पुरस्कारहरूले सम्मानित गरिसकिएको छ। श्रोता, जसको हातहरू अचल छन्, मुख निशब्द छन्, खुट्टाहरू बेकामे छन्, केवल ती खुट्टाका केही औंलाहरू मात्र सहयोग बनेका झमक घिमिरे एक कवि साहित्यकार मात्र नभएर एक कुशल चित्रकार पनि हुन् र उनी हुन् सबैको प्रेरणाकी खानी, लगन मेहनत र परिश्रमकी धनी। ताज उनको जन्मदिन हामी शुभकामना व्यक्त गर्न चाहन्छौ झमक घिमिरेलाई।
2: जन्मकै कुरा गर्दा 1995 भारतको प्रसिद्ध ब्याडमिन्टन खेलाड़ी पीवी सिन्धुको जन्म आजकै दिन आन्ध्र प्रदेश हैदराबादमा भएको हो। सिन्धुले वर्ष 2016 ब्राजिलमा खेलिएको रियो ओलम्पिक खेलहरूमा एकल ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जितेकी छिन्। साथै सिन्धु ओलम्पिक खेलहरूमा रजत पदक जित्ने पहिलो भारतीय महिला खेलाड़ी हुन्। वर्ष 2012 उनले ब्याडमिन्टन वर्ल्ड फेडरेशनको टप 20 स्थान बनाएकी थिइन्। पीवी सिन्धु हैदराबादमा गोपीचन्द ब्याडमिन्टन एकाडेमीमा ट्रेनिङ लिन्छिन्। अब जानु पीवी सिन्धु बारे केही जानकारी। पीवी सिन्धुको पूरा नाम हो पुसरला वेंकटा सिन्धु। 10 अगस्त 2016 सिन्धु यस्तो भारतीय महिला बनिन् जसले वर्ल्ड च्याम्पियनशीपमा मेडल जित्न सफल बनिन्। 2015 सिन्धुलाई भारतको चौथो उच्चतम नागरिक सम्मान पद्मश्रीले सम्मानित गरियो। पीवी सिन्धुको पिता रामना अर्जुन अवार्ड विजेता हुन् र उनी भारतीय भलिबलका हिस्सा रहिसकेका छन्। सिन्धुले आफ्नो पिताको खेल भलिबलको बजाय ब्याडमिन्टन यस कारण चुनिन् किनकि पुलेला गोपीचन्दलाई आफ्नो आदर्श मान्दछिन् र सौभाग्यले उनी सिन्धुको कोच पनि हुन्। सिन्धुले 8 वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न शुरू गरेकी हुन् भने 2014 सिन्धुले एफआईसीसीआई ब्रेक थ्रू स्पोर्ट्स पर्सन अफ द इयर 2014 र एनडीटीभी इण्डियन अफ द इयर 2014 को अवार्ड पनि जितिसकेकी छिन्।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता। अब कुरा गरौं आजको दिन विश्वमा घटेका केही घटनाहरूबारे छोटो जानकारी। 1687 आजको दिन आइजक न्यूटनले फिलोसफिक नेचरलिस प्रिन्सिपिया म्याथमेटिका प्रकाशित गरेका थिए। 1811 आजको दिन भेनेजुएला स्पेनदेखि स्वतन्त्र भएको थियो। 1865 आजको दिनदेखि युनाइटेड स्टेट्स सुरक्षा सेवा अर्थात यूएस सिक्रेट सर्भिस ट्रेजरी डिपार्टमेन्टको अधीन शुरू भएको थियो।
1: 1954 बीबीसीले पहिलो टेलिभिजन कार्यक्रम प्रसारण गरेको थियो। यसको अवधि 20 मिनटको थियो र यसलाई पहिलाबाट नै बनाएर तयार गरिएको थियो।
0: 1922 आजको दिन नेदरल्याण्डमा प्रथम आम चुनाव सम्पन्न भएको थियो। 1922 नै आजको दिन सम्पन्न भएको चुनावमा डच महिलाहरूले मतदान गरेका थिए र सो चुनाव क्रिश्चियन पार्टीले जितेका थिए।
1: 1975 अमेरिकी टेनिस खेलाड़ी आर्थर एस विम्बल्डन एकल प्रतियोगिता जित्ने पहिलो अश्वेत बनिएका थिए।
0: 1932 आजको दिन एन्टोनियो डी ओलिभेरा सालाजोब पोर्तुगलका तानाशाह बनेका थिए। 1946 आजको दिन प्रथम पल्ट पेरिस फेसन शोको लागि लुइस रियर्सले बिकिनी स्विमसुट डिजाइन गरेका थिए। 1948 आजको दिनदेखि ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा अधिनियम लागू भएको थियो।
1: 1977 पाकिस्तानको सैनिक क्रान्तिमा प्रधानमन्त्री भुट्टो सत्याच्युत भएकी थिइन् र पक्रा परेकी थिइन् भने यसपछि जनरल जिया उल हकले सत्ता सम्हालेका थिए।
0: हजुर, 1959 आजको दिन इण्डोनेसियामा संविधान पुनः निर्माण गरिएको थियो। 1960 आजको दिन मंगोलियाले संविधान अंगीकार गरेको थियो। उसै गरी 1962 132 वर्षको फ्रान्सेलीहरूको शासनपछि आजको दिन अल्जेरिया स्वाधीन भएको थियो।
1: 1994 इसरायल अधिकृत जेरिकोमा फिलिस्तिनी स्वशासनको औपचारिक शुरूआत भएको थियो।
0: 1971 आजको दिन युनाइटेड स्टेट्सको संविधानको 26 संशोधनपछि मतदान गर्ने उमेर घटाएर 18 वर्ष बनाइएको थियो। 1992 आजको दिन सिक्स्टो डुरान ब्यालेन इक्वाडोरका राष्ट्रपति चुनिएका थिए।
1: 1996 स्कटल्याण्डको रोजेलिन संस्थानले पहिलो पल्ट डली नामको भेडालाई क्लोनिङ प्रक्रियाबाट तयार गरेका थिए।
0: 2001 आजको दिन अस्ट्रेलिया अनि इस्ट टिमोरबीच टिमोर सम्बन्धी क्षेत्रबाट उत्पादित तेल अनि प्राकृतिक ग्यासको रोयल्टी बराबर बाँड्ने सम्बन्धमा सम्झौता भएको थियो। टिमोर समुद्रले नै ती दुई देशलाई विभाजित गर्ने गर्दछ।
1: 1999 संयुक्त राज्य अमेरिकाद्वारा तालिबानमा प्रतिबन्धको घोषणा गरेको थियो भने 2002 काठमाण्डुमा कांग्रेस पार्टीको मुख्यालयमा बम विस्फोट भएकोले 10 जनाको मृत्यु भएको थियो। 2007 मेक्सिकोको दक्षिण प्रान्त टुब्लामा भएको भूस्खलनले 60 जनाको मृत्यु भएको थियो।
0: 2004 आजको दिन सम्पन्न भएको इण्डोनेसियाको राष्ट्रपति चुनावमा सुसिलो बम्बाङ यडोयोनो विजयी बनेका थिए।
1: यसरी नै 5 जुलाई 2018 दिन नै थाइल्याण्डको फुकेटमा यात्रीवाहक पानी जहाज डुबेपछि कम्तीमा पनि 33 जनाको ज्यान गएको थियो भने 23 जना बेपत्ता भएका थिए। यस पानी जहाजमा सबै चाइनिज पर्यटक सवार रहेका थिए।
0: आजको दिन घटेका घटनाहरूबारे कुरा गर्दा श्रोता, 2006 आजको दिन उत्तरी कोरियाले मिसाइल परीक्षण गरेपछि न्यूयोर्क शहरमा संयुक्त राष्ट्र सुरक्षा परिषदको आपतकालीन सभा बसेको थियो। 2012 आजको दिन युरोपको सबैभन्दा अग्लो बिल्डिङ लण्डनमा खोलिएको थियो, जसको उचाइ 309.6 मिटर अर्थात 1016 फिट रहेको थियो। 2015 आजको दिन 7 महिला फुटबल वर्ल्ड कपमा जापानलाई 2-5 गोल गरेर अमेरिका विजयी बनेको थियो। यसै गरी वर्ष 2019 आजको दिन इराकको सबैभन्दा पुरानो शहर बेबिलोनलाई युनेस्कोले विश्व धरोहर सूचीमा समावेश गरेको थियो। 5 जुलाई 2021 दिन चाइनाले विश्व स्वास्थ्य संगठनबाट मलेरिया मुक्त राष्ट्रको सर्टिफिकेट प्राप्त गरेको थियो।
2: यसै गरी श्रोता, 5 जुलाई 2024 दिन युनाइटेड किंगडमका नयाँ प्रधानमन्त्री बनेका थिए कायर स्टारमर। उहाँले भारतीय मूलका कन्जर्भेटिभ पार्टीका प्रधानमन्त्री ऋषि सुनाकको स्थान लिएका थिए।
0: श्रोता, यो थियो देश विदेशमा आजको दिन विगतमा घटेका केही घटनाहरूबारे छोटो जानकारी। यो जानकारीपछि अब एउटा पुरानो रमाइलो गीत हामी श्रोता समक्ष राख्न चाहन्छौं।
3: पायो जो

0: of Strategic Road Project to Border Roads Organization. With that, we end the Northeast News Bulletin from Akashvani Shillong. Have a nice day.
1: मिडवेब को 213.7 मीटर तथा 1404 किलोहर्ज में यह आकाशवाणी को गान्तोक केन्द्र हो जिसले यहाँले एफएम कञ्चनजंघा को 103 मेगाहर्ज अनि न्यूज एन एयर मोबाइल एप में पनि सुनिरहनु भएको छ। श्रोता यतिखेर बिहान को 8:40 गइरहेको छ अनि हामी लिएर आएका छौं नेपाली आधुनिक गीतहरूको संगालो कार्यक्रम गीतिमाला। श्रोता पीड़ाको नि सीमा हुन्छ, पीड़ाको नि सीमा हुन्छ, उदासीको हृदय चिरा हुन्छ, काँडा निकालिने खिल रहन्छ, मानव प्रेमलाई त्यो ढोका सदैव शील रहन्छ। सुनौ पहिलो कोसेली वरूण रसाइलीको आवाजमा

श्रोता हृदयमा पीड़ा छ। सुन्दरताले यो मनलाई बाँध्ने गर्छ, जस्तो चम्किला ताराहरूको रात लम्बिए हुन्थ्यो, स्नेहमा एकान्तको साथ लम्बिए हुन्थ्यो। ऊर्जाको भण्डारले नै हृदयलाई खिच्ने गर्छ, कण कणमा व्याप्त भावले नै मनलाई सिच्ने गर्छ। सुनौ कार्यक्रम गीतिमालामा वरूण रसाइलीको आवाजमा पनि यो अखिलो कोशले।

श्रोता यहाँले सुन्नुभयो वरूण रसाईलीको आवाजमा यति मिठो कोशीले आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा कार्यक्रम गीतिमालामा श्रोता यौवन्त अवस्था हो, प्रकृतिको अवसर हो, सुन्दरताको रंगमा पोतिएको मानव बादलले छोएको आकाश हो, टाढा भएर के भो भाव हराउँदैन, प्रेम गर्ने मन कहीँ डराउँदैन, सुनौ सुनाउँदैछौ यो अघिल्लो गीत कतै यस्तै भावमा सजिएको कोशीले हो विपुल छेत्रीको आवाजमा

श्रोता सुन्नु भएको छ कोशली कार्यक्रम गीतिमालामा विभिन्न कलाकारहरूको स्वरमा सुनाउने क्रममा आज हामीले लिएका थियौं वरूण रसाईले र विपुल छेत्रीको आवाजमा श्रोता नदी हुँ म भित्र गहिराईमा बग्दैछु आयु हेर्नलाई सदी हुँ म भित्रको चित्र देख्दैछु भेलको नदीमा उफानको प्रहार झैं झरनामा झर्दैछु शान्त त्यो लहरमा म किन विनाश गर्दैछु सुनौ विपुल छेत्रीको आवाजमा

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् मुख्य समाचार। लाचुङको टिलिङ क्षेत्रमा हालै गएको पहिरो पछि चुङथाङका महकुमा अधिकारी अरूण क्षेत्रले हिजो प्रभावित क्षेत्रको निरीक्षण गरी क्षतिको अवस्था र सड़क सम्पर्कमा परेको प्रभावको मूल्यांकन गर्नुभयो। लाचुङ जुम्सा कापिपोन पनि साथमा रहनुभएको निरीक्षण अवधि श्री क्षेत्रले पीएमजीएसवाईका सहायक अभियन्तालाई क्षतिग्रस्त सड़कको तत्काल पुनर्स्थापना गरी यातायात चाँडो सुचारू गर्न निर्देश दिनुभयो। उत्तर सिक्किमको लोअर जंगु स्थित फी खोलामाथि निर्मित नयाँ बेली पुलको हिजो वन मन्त्री पिन्चु नापकेल लेप्चाले उद्घाटन गर्नुभयो। अविरल वर्षाका कारण फी खोलाको जलस्तर बढ्दा छ दिन अघि पुरानो पुल बगाएको थियो। राज्यपाल ओमप्रकाश माथुरले हिजो राजस्थानमा आफ्नो पैतृक गाउँ बेटलमा स्वर्गीय माता पिताको स्मृतिमा निर्माण हुन लागेको श्रीमती सज्जन कुमार चान्दुरराजी माथुर आदर्श विद्या मन्दिर उच्च माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास गर्नुभयो। भाषा साहित्य विकास एवं जातीय सद्भावनाको नारासहित सोरेङ स्थित डाक बंगला अभियान्त्रिकी परिसरमा पालन भइरहेको 212 राष्ट्रिय भानु जयन्ती समारोहको चौथो दिन हिजो विभिन्न कार्यक्रम सम्पन्न भयो। यस अवसरमा विधानसभा उपाध्यक्ष राजकुमारी थापा प्रमुख अतिथि हुनुहुन्थ्यो। सिक्किम राज्य सहकारी संघ सिकनले हिजो संघका अध्यक्ष डाक्टर मंगलजीत राईको अध्यक्षतामा आसाम लिङ्जे स्थित कार्यालयमा शान्तिपूर्ण विश्वका लागि सहकारी भन्ने मूल नाराका साथ 104 अन्तर्राष्ट्रिय सहकारी दिवस पालन गर्यो। वरिष्ठ पत्रकार पूरण तामाङ, पादरी गंगा प्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कारले सम्मानित हुनुभएको छ। वहाँलाई गंगा प्रसाद प्रधानको 175 जन्म जयन्तीको अवसरमा मुख्य अतिथि मन्त्री जीटी ढुंगेलको बाहुलीबाट यो पुरस्कार प्रदान गरिएको हो। वाणिज्य तथा उद्योग विभाग अन्तर्गत सिक्किम उद्यमशीलता तथा आर्थिक विकास सीट सेल र जिल्ला उद्योग केन्द्र मंगनले हिजो मंगन जिल्लाको तिङचिम चाँदे र पाक्सेपमा केन्द्र र राज्य सरकारका विभिन्न योजनाबारे एक दिने सचेतना कार्यक्रम आयोजना गर्यो। सिक्किम पर्यावरण पर्व 2026 अन्तर्गत वन एवं पर्यावरण विभाग पाकिम प्रादेशिक प्रभागले हिजो बिरूवा वितरण सामूहिक सरसफाई र हस्ताक्षर अभियान आयोजन गरेको थियो। समाचार पूरा भयो।

श्रोता हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं। आउनुहोस् यहाँलाई रमाइलो गराउनेछौ हिन्दी फिल्मी गीतहरू सुनाएर। पहिलो कोशी लिएका छौं दित नारायणको आवाजमा।

श्रोता सुन्नु भएको छ हिन्दी फिल्मी गीतहरू कार्यक्रम चित्रांजलिमा आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा आउनु सुनाउँदैछौ यहाँलाई अघिल्लो गीत अलका याग्निकको आवाजमा दिल क्या करे फिल्मबाट।

सुताइस क्विशका फिल्मबाट लिएको यो कोसेलीपछि सुनाउँदैछौ अभिजितको आवाजमा कार्यक्रम चित्रांजलिको अन्तिम गीत सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

हस्तश्रोता यिनै कोशीलहरूसँगै कार्यक्रम चित्रांजलि यही सिद्धिन्छ। यतिखेर बिहानको 9:30 गइरहेको छ। अब प्रस्तुत छ बाल बालिकामा समर्पित कार्यक्रम बाल जगत। प्रस्तुतिमा हुनुहुन्छ राधिका शर्मा।

आफ्नो मनपर्दो कार्यक्रम बाल जगत पर्खेर बसिरहनुभएका ससाना बाल श्रोता तथा प्यारा प्यारा भाइ बहिनीमा न्यानो अभिवादन अनि धेरै धेरै माया। अनि म हुँ ससाना भाइ बहिनीहरूसँग रमाउन चाहने दिदी राधिका शर्मा।

प्यारा प्यारा भाई बहिनी हो, कार्यक्रम बाल जगतका नौला नौला प्रकरणहरूमा नौला नौला साथीहरूसँग कुराकानी गरेर हामी तपाईँहरूलाई सुनाउने गर्दछौ र ती नौला नौला साथीहरूका नौला नौला विचारलाई सुनेर तपाईँले पनि केही न केही त सिक्नुहुँदैछ भन्ने हामीले आशा गरेका छौ। प्यारा प्यारा भाई बहिनी हो, आजको

0: कार्यक्रममा भने हामी सुनाउनेछौ तपाईहरूलाई तपाईहरूको साथी सँगको कुराकानी सँगै छोटो मिठो कथा र रमाइला गीतहरू है त प्रथममा सुन्नुहोस् तपाईँकै साथीका कुराकानीलाई प्यारा प्यारा भाइ बहिनी हो कार्यक्रम बाल जगतका नौला नौला प्रकरणहरूमा नौला नौला साथीका कुरा सुन्ने क्रममा आज तपाईँहरूका साथी प्रयास दंगाललाई हामीले यहाँ बोलाएका छौ र प्रयास दंगाल कहाँबाट आउनुभयो कस्ता राम्रा कुराहरू सिक्नु हुँदैछ बाल्यकाल कसरी बिताउनु हुँदैछ भन्ने कुराहरू आज हामी सुन्नेछौ है त र प्रयास भाइ तपाईँलाई कार्यक्रममा स्वागत छ
1: धन्यवाद
0: प्रयास भाइ तपाईँ कहाँबाट आउनुभयो अरे
2: म सेन्ट्रल पाण्डम्बु बुदाङबाट आएको
0: अनि तपाईँ बुदाङबाट आउनुभयो बुदाङ त एकदम बस्ती बस्ती जग्गा हो गाउँ हो तपाईँलाई गाउँ कस्तो लाग्छ
2: मलाई गाउँ धेरै मनपर्छ
0: किन
2: गाउँमा ताजा फलफुलहरू सागसब्जीहरू पाउँछन् खेल्ने ठाउँ बेसी हुन्छ अन्त साथीहरू पनि धेरै हुन्छन्
0: अनि तपाईँ मन पराएर चाहिँ के खेल्नुहुन्छ त
2: म मन पराएर कुद्ने खेल्छु
0: कुद्ने
2: हजुर
0: अन्त कुद्ने खेल्न चाहिँ मजा आउँछ
2: हजुर
0: अनि कुद्ने मात्रै खेल्नुहुन्छ कि अरू के खेल्नुहुन्छ
2: अरू फुटबल खेल्छौ
0: फुटबल
2: हजुर
0: फुटबल खेल्ने ठाउँ पनि छ ग्राउन्ड पनि
2: हजुर
0: स्कुलकै नजिक हो स्कुलकै ग्राउन्डमा खेल्नुहुन्छ कि घरकै छेउमा छ
2: घरकै छेउमा छ
0: घरकै छेउमा ठुलो चौर छ त्यहाँ खेल्नुहुन्छ
2: हजुर
0: अनि नि अरू के पाइन्छ गाउँ बस्तीमा
2: गाईहरू पालेका छन् बाख्राहरू पालेका छन् फलफुलहरू धेरै हुन्छन्
0: है त्यस्तो छ है तपाईँको गाउँ कुनै दिन घुम्न आउँदा सकिन्छ
2: हुन्छ
0: अनि नि तपाईँको गाउँमा अरू के छ हामी यसो घुम्न आउने ठाउँ चाहिँ के छ त
2: गढी मन्दिर छ
0: गढी मन्दिर छ रमाइलो छ
2: हजुर
0: अनि त्यहाँ पूजा आजा पनि भइरहन्छ
2: हिजै भएको थियो
0: हिजै भएको थियो
2: हजुर
0: त ठिकै छ देवीको मन्दिर हो
2: हजुर
0: देवीको आराधना गर्न हामी एक दिन सायद त्यहाँ पुग्छौ होला है सोचौ अन्त तपाईँले बोलाउनु भयो पनि पुग्ने हो हामी त होइन अनि नि तपाईँ स्कुल चाहिँ कुन पढ्नुहुन्छ
2: म बुदाङ स्कुल पढ्छु
0: बुदाङ स्कुल कति कक्षासम्म छ
2: कक्षा पाँचसम्म छ
0: कक्षा पाँचसम्म छ तपाईँ कुन कक्षामा हुनुहुन्छ
2: म कक्षा पाँचमा छु
0: कक्षा पाँचमा हुनुहुन्छ है अन्त शिक्षक शिक्षिका कस्तो हुनुहुन्छ हो
2: शिक्षक शिक्षिका राम्रै हुनुहुन्छ
0: धेरै राम्रो हुनुहुन्छ अनि तपाईँलाई पढ्न चाहिँ विशेष कुन सब्जेक्ट मनपर्छ विषय
2: मलाई पढ्न विशेष नेपाली मनपर्छ
0: नेपाली मनपर्छ किन मन परेको
2: हाम्रो भाषा हो भनेर
0: हाम्रो भाषा हो भनेर अनि पढ्दाखेरि धेरै बुझ्ने विषय चाहिँ के हो तपाईँको
2: म्याथ्स
0: म्याथमेटिक्स चाहिँ धेरै बुझ्नुहुन्छ
2: हजुर
0: नेपाली चाहिँ कम्ती बुझेर पनि मनपर्छ कि न धेरै बुझेर मन परेको
2: धेरै बुझेर मन परेको
0: धेरै बुझेर अनि एकदमै मन परेको आज केही छ त सुनाउन मन परेको
2: आज कविता सुनाउँछु
0: कविता सुनाउनु नै अनि कविताको शीर्षक चाहिँ के छ उसलाई
2: कविताको शीर्षक जन्मभूमि हो
0: जन्मभूमि जन्मभूमि भनेको के उसलाई
2: जन्मभूमि भनेको आफू जन्मेको देश
0: तपाईँको जन्मभूमि कहाँ हो
2: मेरो जन्मभूमि सिक्किम
0: सुनाउनुहोस् न त त्यसो भने
2: विदेश स्वर्ग जस्तै होस् स्वपन संसार तुल्य छ हाम्रो यो देश जसमा छौ यही भारी अमूल्य छ अहो यी जन्मभूमि रूप स्वर्गिक होइन यो देवी प्रकृतिको सर्वश्रेष्ठ चाही सिंगार हो नधाको निन्द्रले स्वर्ग हेर्ने रहर छैन है तिम्रै सेवा गरेर हो मातृभूमि म त सधैँ धन्यवाद
0: कसले लेख्नु भएछ यस्तो मिठो कविता
2: यो कविता माधव प्रसाद घिमिरेले लेख्नु भएको
0: माधव प्रसाद घिमिरेले यस्तो मिठो कविता लेख्नुहुन्छ है उहाँका कविता साह्रै मन छुने कविताहरू पाइन्छन् उहाँका हो अन्त नि कविताले के भनेको छ उसलाई
2: कविताले भनेको छ कि विदेश जति पनि राम्रो होस् हामीले आफ्नो जन्मभूमि कहिल्यै बिर्सिनु हुँदैन
0: जननी जन्मभूमि स्वर्ग दपि गरी यसी भनिएको छ स्वर्ग भन्दा पनि उच्च स्थानमा राख्नुपर्छ भनेको छ जन्मभूमिलाई र आमालाई बुझ्यौ अनि नि अब यस्ता मिठा भए है कविता पनि साह्रै मिठो सुन्न पाइयो तपाईँहरूको स्कुलमा पढाइ त धेरै राम्रो हुँदो रहेछ नेपाली तपाईँलाई मनपर्छ अब के आउँदैछ तपाईँलाई थाहा छ
2: हामीले स्कुलमा भानु जयन्तीको लागि रामायण पाठ गराउनु हुँदैछ
0: भानु जयन्ती आउँदैछ कहिले होला है भानु जयन्ती
2: 13 जुलाई
0: 13 जुलाईमा अनि तपाईँ रामायण पाठ सिक्नु हुँदैछ भनेपछि
2: हजुर
0: भानु जयन्तीमा रामायण पाठ गर्नुहुन्छ त
2: हजुर
0: अनि त्यसो भने अलिकति सुनाइदिनुहोस् न त हो कसरी गर्नुहुन्छ भनेर
2: एक

0: ल ठिकै छ रामायण पनि तपाईँले सुन्दर ढंगमा सुनाउनु भयो। तपाईँको धेरै उन्नति प्रगति गर्ने लक्षण देखिएको छ। तपाईँ ठूलो मान्छे भएको हेर्न पाऊ सुन्न पाऊ, भाषाको तपाईँले धेरै सेवा गरेको सुन्न पाऊ, प्रयास दंगाललाई सबै सबैले चिनेको मानेको हामी हेर्न चाहन्छौ। र कुराकानीलाई अघि बढाउँदै अब अर्को कुरा के सोध्न चाहन्छु भने नि, तपाईँ पढाइदेखि बाहेक अरू के गर्नुहुन्छ?
1: म अलिअलि गाउन सिक्दैछु।
0: हो
1: हजुर।
0: अनि कहाँ सिक्नुहुन्छ तपाईँ?
1: गाउँमा एकजना गुरुजी हुनुहुन्छ, मन्दिरमा सिकाउनुहुन्छ।
0: अनि तपाईँहरू सिक्ने थुप्रै जना हुनुहुन्छ?
1: तीन चारजना छौ।
0: तीन चारजना। अनि त्यहाँ सिकेका कुरा के छन् त, सुन्न पाइन्छ?
1: हामीलाई आरोह अवरोह रागहरू सिकाउनु भएको छ।
0: हो, आरोह अवरोह चाहिँ कस्तो हुन्छ त, भनिदिनुहोस् न त अलिकति।

0: अनि यसरी आरोह सिकेपछि तपाईँलाई संगीत प्रति कतिको रुचि बढ्दैछ त सिक्दै जाँदा? गीत संगीत प्रति तपाईँको रुचि बढ्दैछ?
1: हजुर।
0: अनि अब सिक्छु म पनि गाउँछु जस्तो लाग्दैछ?
1: हजुर।
0: तपाईँले सिकेको कुनै गीत छ त त्यहाँ?
1: असारे महिनामा भन्ने सिकाउनु भएको छ।
0: सिकाउनु भएको छ, गाएर तपाईँहरू जस्तै साथीहरूलाई सुनाइदिन सक्नुहुन्छ?
1: हुन्छ।

0: आहा, म नै छुने गीत सुनाउनु भयो। मलाई पनि अलिकति गाउन मन लाग्यो तपाईँसँगै, तपाईँसँगै गाए मैले पनि। तपाईँलाई दुःख मन भएन नि? होइन भएन है, मजा आयो नि। संगीतले त यसरी मजा दिनुपर्छ नि त, शान्ति दिनुपर्छ। गीत संगीत भनेको त शान्ति ल्याउने हो, आत्तिएको मनलाई पनि शान्ति दिने हो, मातिएको मनलाई पनि नियन्त्रण गर्ने हो। गीत संगीत भनेको त त्यस्तो पो त। अनि तपाईँले गीत संगीत सिक्नु हुँदै रहेछ, पढ्नु पनि हुँदै रहेछ है, मजा आउँछ होला पढ्न पनि। गाउँ बस्तीमा खेल्दै पढ्दै मजा आउँछ होला होइन? र पढ्दै जाँदा पछि चाहिँ के हुन मन छ?
1: पछि लयर हुने मन छ।
0: लयर हुने? किन लयरै हुन मन लागेको?
1: मलाई जहिले पनि इन्जस्टिस भएको मन पर्छ, कसैले पनि इन्जस्टिस भएको मन पर्दैन।
0: अनि इन्जस्टिस भनेको चाहिँ के हो त?
1: जब उनले फेयरली ट्रिट गरेको हुँदैन।
0: फेयरली ट्रिट?
1: हजुर।
0: अनि त्यो चाहिँ कसरी थाहा भयो त, फेयरली ट्रिट हुन्छ कि हुँदैन कि भन्ने कुरा चाहिँ?
1: अन्दाजा लाउनु पर्छ।
0: अन्दाजा लाउनु पर्छ के, भिडियोहरू हेरेर?
1: हजुर।
0: अनि मोबाइलसँग कति दोस्ती छ?
1: धेरै
0: धेरै छ। अनि के गरिन्छ त मोबाइलमा?
1: भिडियोहरू हेर्छु।
0: कस्तो भिडियोहरू चाहिँ हेर्नुहुन्छ?
1: यसो एजुकेसनल फ्याक्टहरू हेर्छु।
0: एजुकेसनल फ्याक्टहरू कस्तो कस्तो हेर्नु भएको छ त, अलिकति बताइदिनु नि, कस्तो कस्तो चाहिँ हेर्नु भएको छ त?
1: हाम्रो सोलर सिस्टममा 8 एउटा ग्रह हुन्छन्। पहिला 9 ग्रह थियो, त्यसको नाम चाहिँ प्लुटो थियो। तर त्यसलाई प्लानेटको त्यो लहरू फलो नगरेर प्लानेटदेखि ड्वार्फ प्लानेट घोषित गरिदियो।
0: अनि अहिले चाहिँ?
1: अहिले प्लुटो ड्वार्फ प्लानेट छ।
0: अनि 8 ग्रहहरू चाहिँ के के छन् त?
1: 8 ग्रह: मर्करी, विनस, अर्थ, मार्स, जुपिटर, सैटर्न, युरेनस, अन्त नेप्ट्युन छन्।
0: हो पक्का?
1: हजुर।
0: सबभन्दा ठुलो ग्रह चाहिँ कुन चाहिँ हो?
1: सबभन्दा ठुलो ग्रह जुपिटर।
0: जुपिटर? अनि पृथ्वीलाई चाहिँ अर्को के भनेर जानिन्छ हामीले?
1: पृथ्वीलाई हामीले ब्लू प्लानेट भनेर जानिन्छ।
0: कसरी ब्लू प्लानेट भएको होला, हरियो बोल्नु पर्ने त?
1: जब हामीले अन्तरिक्षबाट पृथ्वीलाई हेर्छौ, यो एटमोस्फियर र सागरले चाहिँ पृथ्वीलाई चाहिँ निलो बनाउँछ।
0: हो पक्का? त्यस्तो कुराहरू हेर्नुहुन्छ फोनमा?
1: हजुर।
0: अनि कति रहेछ त सागर चाहिँ, कति रहेछ त पानी चाहिँ, कति पाइँदो रहेछ त अन्त?
1: 75%
0: पानी? त्यसमा सबै पिउने लायक पानी छ? कति छ अरे पिउने लायक चाहिँ?
1: पिउने लायक पानी 2% मात्रै छन्
0: है। हामीले पानी त फारु पो गर्नु पर्ने रहेछ त, अनि सागरको पानी पिउन सकिँदैन? किन, कस्तो हुन्छ?
1: सागरको पानीमा धेरै नुन हुन्छ, जसले गर्दा इन्डाइजेसन हुन्छ।
0: हो तपाईँलाई त ठुल्ठुला ज्ञानहरू पुरा छन् त हौ। आमामामा, त्यस्तो भिडियो हेर्नुहुन्छ भने त ठिकै छ, त्यस्तै भिडियो हेर्नु है। अरूले पनि तपाईँ आफ्नो साथीहरूलाई भनिराख्नुहोस् है, यस्तै ज्ञान गुणका कुरा हेर्नुपर्छ, भिडियो हेरिहाल्यो भने पनि नभए मोबाइल चलाउनु हुँदैन भनेर। अनि अरू चाहिँ अझै त्यहाँ तपाईँले संगीतमा सिकेका के छ? राग सिक्नु हुँदैछ भन्नुहुँदै थियो अघि है, एउटा राग सुनौ न त।
1: खमाज ह।

0: आहा, साह्रै दामी पो सुनाउनु भयो त तपाईँले त राग त यसलाई के राग भनिन्छ अरे
1: खमाज
0: खमाज राग भनिन्छ अनि अब राग सिक्दाखेरि चाहिँ वास्तवमा के हुन्छ किन सिकाइन्छ होला
1: यो सबै गाउनेले हाम्रो यो भोकल कोड खोलिन्छ
0: अनि ए है पछि गएर राम्रो गाउन सकिन्छ होला नि त यस्तो राम्रो स्वरहरू सिकाएपछि होइन
1: हजुर
0: अनि तपाईँलाई त राम्रा कुराहरू सिकाउनु हुँदो रहेछ गुरुलाई मेरो

0: पनि प्रणाम भन्दिने है नमस्कार भन्दिने अनि बाजा गाजा चाहिँ बजाउनुहुन्न तपाईँ सिक्नु भएको छैन सिक्न चाहिँ मन छ
1: हजुर
0: के सिक्न मन छ
1: गिटार
0: सिक्न मन छ ठिकै छ त्यो पनि त भविष्यमा जुर्ला अनि नि अब तपाईँले कविता पनि मिठो सुनाउनु भयो राग पनि सुनाउनु भयो आरोहवरोह पनि सुनाउनु भयो एउटा गीत मिठो सुनाउनु भयो अनि तपाईँ चाहिँ अब आफ्ना साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ हौ
1: कहिले हार नमान्नु कहिले झुट नबोल्नु
0: अनि
1: यो संसारमा धेरै प्रेम छैन भित्रदेखि कठिन हुनु
0: संसार कोलाहलमय छ भित्रबाट कठिन हुनु मतलब कठोर हुनु
1: हजुर
0: अनि तपाईँले अब नि जाँदा जाँदा एउटा कथा सुनाउनुहुन्छ कि कविता सुनाउनु हुने
1: कविता अझै एउटा सुनाउँछु
0: अझै एउटा कविता सुनाउनु हुने कथा नसुनाउनु हुने
1: हजुर
0: हुन्छ ठिकै छ
1: पाप लाग्छ न त्यति

गीत पनि सुनिहाल्नु भयो, मजा लाग्यो होला। अब यस्तै अर्को रमाइलो गराउने कुरा छ है हामीसँग, के छ भन्दा नि एउटा सुन्दर कथा छ, कथा सुनाउँछु है त।

बाँदर र मूर्ख गोही। कुनै बेला एउटा ठूलो नदीको किनारमा एउटा ठूलो जामुनको रुख थियो। त्यो रुखमा एउटा बाठो बाँदर बस्थ्यो। बाँदरले जामुन टिप्थ्यो र मजाले खान्थ्यो। उसले खान नसकेका जामुनहरू नदीमा खस्थे। एक दिन नदीमा बस्ने एउटा गोहीले ती जामुनहरू खायो। गोहीलाई ती जामुनहरू एकदमै मिठो लाग्यो। गोहीले बाँदरसँग मित्रता गाँस्यो। बाँदरले हरेक दिन गोहीलाई खानाका लागि केही मिठा जामुनहरू दिन्थ्यो। एक दिन गोहीले जामुनहरू आफ्नो श्रीमतीलाई लगिदियो। जामुन खाएपछि गोहीकी श्रीमतीले सोची, जो जनावर हरेक दिन यति मिठा जामुनहरू खान्छ त्यसको कलेजो कति मिठो होला है। उसले गोहीसँग बाँदरको कलेजो ल्याउन जिद्दी गरी। गोहीले धेरै सम्झायो तर उसकी श्रीमती मानिन। अन्त त गोहीले एउटा चाल सोच्यो। गोही बाँदरको नजिक गयो र भन्यो, मित्र, मेरी श्रीमती तिमीलाई भेट्न चाहन्छिन् र उनले तिम्रो लागि ठूलो भोज तयार गरेकी छन्। मेरो पिठ्यौमा बस, म तिमीलाई नदी पार गराएर उनी कहाँ पुर्याउँछु। बाँदर खुसी भएर गोहीको पिठ्यौमा बस्यो। जब उनीहरू नदीको बीचमा पुगे, गोहीले बाँदरलाई आफ्नो दुष्ट योजना बतायो। चाल पाएपछि बाँदरले तुरन्त भन्यो, अहो, तिमीले मलाई पहिले किन नभनेको? मेरो कलेजो त रुखमा छ, हामीले त्यसलाई रुखमा नै राखेर आउनुपर्छ। मूर्ख गोहीलाई बाँदरको कुरामा विश्वास लाग्यो र उनीहरू रुख भएको ठाउँमा गए। किनारमा पुग्ने बित्तिकै बाँदर झुन्डिएर रुखमा चढ्यो र हाँस्दै गोहीलाई भन्यो, मूर्ख गोही, के कलेजो पनि शरीरबाट निकालेर राख्न मिल्छ र? तिमीले मित्रतामा धोका दियौ, अबदेखि म तिमीलाई कहिल्यै जामुन दिने छैन। गोही लज्जित भयो र पछुतो मान्दै फर्कियो। अब कथाको उपदेश चाहिँ के रहेछ?

कथाले दिने शिक्षा चाहिँ के रहेछ त भन्दाखेरि बुद्धि चाहिँ सधैँ बलभन्दा ठुलो हुन्छ है भनेर हामीले जान्नु पर्ने रहेछ। सुन्नुभयो कथा पनि? अझै यो छोटो मिठो गीत तपाईँहरूलाई।

0: यो मिठो गीत पनि सुनिहाल्नु भयो, तपाईँहरूलाई साह्रै मन पर्ने गीत हो, मजा लाग्यो होला। अब यस्तै यस्तै जानकारीहरू सुन्नको निम्ति, रमाइलो गर्नको निम्ति चाहिँ तपाईँहरूले बाल जगत सुन्दै गर्नुहोस् है। आकाशवाणीको गान्तोक केन्द्रबाट बिहान 9:30 बजे आइतबार प्रसारण हुने गर्दछ कार्यक्रम बाल जगत। अनि तपाईँहरूले नि न्यूज अन एआईआर मोबाइल एप डाउनलोड गरेर पनि मोबाइलमै सुन्न सक्नुहुनेछ है। त कतै कतै हिँड्दै पनि तपाईँले सुन्न पाइहाल्नुहुन्छ नि, कति मजा है। ज्ञान गुणका कुरा पनि पाइन्छन् अनि गीतहरू पनि सुन्न पाइन्छन्, रमाइलो पनि हुने गर्छ। र नि आजलाई भने चाहिँ नि कार्यक्रमबाट विदा माग्ने समय भइसकेको छ, फेरि भेट्नेछौँ अर्को आइतबार। दिनुहोस् विदा, नमस्कार।
1: प्रस्तुत थियो कार्यक्रम बाल जगत। अब सुन्नुहुनेछ यस केन्द्रको मुख्य समाचार।

यो आकाशवाणी गान्तोक हो, अब सुन्नुहोस् मुख्य समाचार। लाचुङको टेलिङ क्षेत्रमा हालै गएको पहिरो पछि चुङथाङका महकुमा अधिकारी अरूण छेत्रीले हिजो प्रभावित क्षेत्रको निरीक्षण गरी क्षतिको अवस्था र सड़क सम्पर्कमा परेको प्रभावको मूल्यांकन गर्नुभयो। लाचुङ जुम्साका पिपोन पनि साथमा रहनुभएको निरीक्षण अवधि श्री छेत्रीले पीएमजीएसवाईका सहायक अभियन्तालाई क्षतिग्रस्त सड़कको तत्काल पुनर्स्थापना गरी यातायात चाँडो सुचारू गर्ने निर्देशन दिनुभयो। उत्तर सिक्किमको लोअर जंगु स्थित फी खोलामाथि निर्मित नयाँ बेली पुलको हिजो वन मन्त्री पिन्छु नामग्याल लेप्चाले उद्घाटन गर्नुभयो। अविरल वर्षाका कारण फी खोलाको जलस्तर बढ्दा छ दिन अघि पुरानो पुल बगाएको थियो। राज्यपाल ओमप्रकाश माथुरले हिजो राजस्थानमा आफ्नो पैतृक गाउँ बेडलमा स्वर्गीय मातापिताको स्मृतिमा निर्माण हुन लागेको श्रीमती सज्जन कुमार चाँद राज्य माथुर आदर्श विद्या मन्दिर उच्च माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास गर्नुभयो। भाषा साहित्य विकास र जातीय सद्भावनाको नारासहित स्वरिङस्थित डाक बंगला अभियान्त्रिकी परिसरमा पालन भइरहेको 212 राष्ट्रिय भानु जयन्ती समारोहको चौथो दिन हिजो विभिन्न कार्यक्रम सम्पन्न भयो। यस अवसरमा विधानसभा उपाध्यक्ष राजकुमारी थापा प्रमुख अतिथि हुनुहुन्थ्यो। सिक्किम राज्य सहकारी संघ सिकनले हिजो संघका अध्यक्ष डाक्टर मंगलजीत राईको अध्यक्षतामा आसाम लिङ्जे स्थित कार्यालयमा शान्तिपूर्ण विश्वका लागि सहकारी भन्ने मूल नाराका साथ 104 अन्तर्राष्ट्रिय सहकारी दिवस पालन गर्यो। वरिष्ठ पत्रकार पूर्ण तामाङ, पादरी गंगा प्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कारले सम्मानित हुनुभएको छ। उहाँलाई गंगा प्रसाद प्रधानको 175 जन्म जयन्तीको अवसरमा मुख्य अतिथि मन्त्री जीटी ढुंगेलको बाहुलीबाट यो पुरस्कार प्रदान गरिएको हो। वाणिज्य तथा उद्योग विभाग अन्तर्गत सिक्किम उद्यमशीलता तथा आर्थिक विकास सिट सेल र जिल्ला उद्योग केन्द्र मंगनले हिजो मंगन जिल्लाको तिङछिम चाँदे र पाक्सेपमा केन्द्र र राज्य सरकारका विभिन्न योजनाबारे एक दिने सचेतना कार्यक्रम आयोजना गर्यो। सिक्किम पर्यावरण पर्व 2026 अन्तर्गत वन एवं पर्यावरण विभाग पाकिम प्रादेशिक प्रभागले हिजो बिरूवा वितरण, सामूहिक सरसफाई र हस्ताक्षर अभियान आयोजन गर्यो। सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

श्रोतामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं। अब यहाँलाई रमाइलो गराउनेछौ पुनः हिन्दी फिल्मी गीतहरू सुनाएर। नयाँ हिन्दी फिल्मी गीतहरूको साथको संगालो रहनेछ कार्यक्रम ताजी तरानेको। आउनुहोस् पहिलो कोसेली अरिजित सिंहको आवाजमा दे दे प्यार दे फिल्मबाट।

हस्तश्रोता यिनीहरूको सिलेबस कार्यक्रमहरूसँगै ताजा तरानी सिद्धिन्छ। यतिखेर बिहानको 10:30 गइरहेको छ। अब यहाँहरूले आकाशवाणीको उत्तरी केन्द्रबाट सम्प्रसारण गरी सुन्नुहुनेछ टेलिएफएम गोल्डका विविध कार्यक्रमहरू। सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

मिरम वेब 213.67 मिटरको 1404 किलोहर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब प्रस्तुत छ कार्यक्रम नारी संसार।

श्रोता, आज कार्यक्रम नारी संसारमा हामी लिएर उपस्थित भएका छौं विभिन्न हिन्दी अनि नेपाली गीत संगीतहरू। सर्वप्रथम हजुरहरू सम्पूर्णलाई कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन जनाउँदै कार्यक्रमको पहिलो गीत सुनाउन लागिरहेका छौं कलाकार अरूण थापाको स्वरमा। ताउनो श्रोता, सुनौ यो गीत।

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो कलाकार बबिता गजमेरको स्वरमा भने आउनु श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ कलाकार इन्द्रजीत मेजारको स्वरमा।

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो कलाकार तारा देवीको स्वरमा भने आउनु श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ कलाकार उदित नारायण झा अनि आशा भोसलेको स्वरमा।

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो कलाकार शम्भु राईको स्वरमा। श्रोता अब सुनाउन लागिरहेका छौं अघिल्लो गीत कलाकार उदित नारायण झा अनि अलका याज्ञिकको स्वरमा फिल्म क्योंकि बाट। आउनुहोस् श्रोता सुनौ यो गीत।

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो. फिल्म वो तेरा नाम थाबाट कलाकार उदित नारायण झा अनि अल्का याग्निकको स्वरमा भने आउनु श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ. कलाकार अल्का याग्निक अनि उदित नारायण झाको स्वरमा फिल्म अन्दाजबाट.

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो फिल्म रंगबाट कलाकार अल्का याग्निक अनि कुमार सानुको स्वरमा. हजुर श्रोताहरूले सुनिरहनु भएको छ विभिन्न गीत संगीतहरू आकाशवाणीको गान्तोक केन्द्रबाट सोही क्रममा. श्रोता हामीले लिएका छौं कार्यक्रमको अन्तिम गीत कलाकार उदित नारायण झा अनि प्रीति उत्तमको स्वरमा फिल्म कुदरतबाट. धाउनु श्रोता सुनौ यो गीत.

श्रोताहरूले सुनिरहनु भएको थियो कार्यक्रमको अन्तिम गीत फिल्म कुदरतबाट कलाकार उदित नारायण झा अनि प्रीति उत्तमको स्वरमा। हस्त श्रोता, यसै गीतको साथ कार्यक्रम नारी संसार अन्तर्गत विभिन्न गीत संगीत सुनाउने क्रम यही समाप्त हुँदछ।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, हामी उपस्थित भइसकेका छौं लिएर विभिन्न कलाकारहरूको स्वरमा विभिन्न नेपाली लोकगीतहरू। सर्वप्रथम हजुरहरू सम्पूर्णलाई कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन जनाउँदै सुनाउन लागिरहेका छौं कार्यक्रमको पहिलो लोकगीत कलाकार गणेश ढुंगेलको स्वरमा। श्रोता, मनोरञ्जन दिनुहोस् यस गीतबाट।

यस नेपाली लोकगीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो। कलाकार विमला प्रधान अनि साथीहरूको स्वरमा भने आउनु श्रोता कार्यक्रमको अघिल्लो लोकगीत सुनौ। कलाकार झलकमान गन्धर्वको स्वरमा आउनु श्रोता सुनौ यो गीत।

श्रोताहरूले अन्तिम नेपाली लोकगीत सुनिरहनु भएको छ। कलाकार नरेन गुरुङ अनि साथीहरूको स्वरमा भोकेसनमा आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ विविध भारती सेवाहरू। कृपया केही क्षण प्रतीक्षा गर्नुहोस्, सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

श्रोताहरूले यस नेपाली लोकगीतलाई सुनिरहनु भएको छ। कलाकार विमला प्रधान अनि साथीहरूको स्वरमा अब केशनमा आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपाली भाषामा समाचार। कृपया केशन प्रतीक्षा गर्नुहोस्, सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

0: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। सरकारले तरल प्राकृतिक ग्यास एलएनजीको आपूर्तिमा आपतकालीन प्रतिबन्धहरू हटाएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले 1 जुलाई 2025 शुरू भएको विकसित भारत ग्यारेन्टी फर रोजगार और आजीविका मिशन ग्रामीणको सफल कार्यान्वयनको प्रशंसा गर्नुभएको छ। सामाजिक सञ्जाल साइट इन्स्टाग्राममा सशुल्क विज्ञापनहरू मार्फत बाल यौन शोषण र दुर्व्यवहार सामग्रीको प्रसारको सम्बन्धमा सरकारले मेटालाई कड़ा चेतावनी दिएको छ। छत्तीसगढ़की प्रसिद्ध पाण्डवनी गायिका तथा पद्म विभूषणले सम्मानित डाक्टर तिजन वाईजीको आज निधन भएको छ अनि मौसम विभागले आगामी केही दिन देशका अधिकांश भागहरूमा भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ। सरकारले तरल प्राकृतिक ग्यास एलएनजीको आपूर्तिमा आपतकालीन प्रतिबन्धहरू हटाएको छ। पश्चिम एसियाली द्वन्दमा युद्धविरामपछि होर्मुजको जलडमरू हुँदै प्राकृतिक ग्यास आपूर्ति पुनः शुरू भएपछि यो निर्णय गरिएको हो। एक सूचनामा पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले प्राकृतिक ग्यास आपूर्ति नियमन आदेश 2026 संशोधन गरेको बताएको छ। यो संशोधनले सरकारलाई घरेलु रूपमा उत्पादित प्राकृतिक ग्यास र आयातित एलएनजीको आवंटनलाई प्राथमिकता दिन अनुमति दिने विशिष्ट आपतकालीन प्रावधानहरू हटाउँछ। होर्मुजको जलडमरू हुँदै एलएनजी यातायातमा अवरोध आएपछि यस वर्षको मार्चमा आवश्यक वस्तु अधिनियम अन्तर्गत आपतकालीन आदेश जारी गरिएको थियो। पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्रालयले सोशियल मीडियामा भ्रामक र गलत रिपोर्टहरू भनेर खारेज गरेको छ, जसमा भूटानले भारतबाट E20 पेट्रोल आयात गर्ने प्रस्ताव अस्वीकार गरेको दावी गरेको छ। मन्त्रालयले भूटानमा E20 पेट्रोल निर्यात गर्ने कुनै प्रस्ताव नआएको बताएको छ। मन्त्रालयले नागरिकहरूलाई मन्त्रालय र तेल विपणन कम्पनीहरूबाट प्राप्त आधिकारिक जानकारीमा मात्र भरोसा गर्न आग्रह गरेको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले 1 जुलाई 2025 शुरू भएको विकसित भारत ग्यारेन्टी फर रोजगार और आजीविका मिशन ग्रामीणको सफल कार्यान्वयनको प्रशंसा गर्नुभएको छ। भिडियो कन्फरेन्सिङ मार्फत मन्त्रीले यस मिशन अन्तर्गत राज्यहरूलाई 25,000 करोड़ रूपियाँ बराबरको आर्थिक सहायता जारी गर्नुभयो। उहाँले मनरेगा कार्यान्वयन गर्न 3 वर्षभन्दा बढ़ी समय लागे पनि विकसित भारत मिशन एकै दिनमा देशभरि फैलिएको उल्लेख गर्नुभयो। श्री चौहानले विकसित भारतको दृष्टिकोणलाई द्रुत गतिमा अगाडि बढ़ाउन यस अधिनियम अन्तर्गत आगामी 5 वर्षमा 2,86,000 पञ्चायतहरूमा 7.5 लाख करोड़ भन्दा बढ़ीको लगानी गरिने बताउनुभयो।
1: मनरेगाको पूरे देशमा लागू गर्नेमा 3 साल लगे थे, लेकिन मुझे आप सब पर गर्व है। 1 साल 2 साल नहीं, पहले दिन ही विकसित भारत जी राम जी योजना एक साथ पूरे देश में लागू हो गई। 100 दिन नहीं, अब 125 दिन रोजगार, 5 साल में 7.5 लाख करोड़ से ज्यादा की राशि 2,86,000 पंचायतों में ठीक से लग गई तो गांव संपूर्ण विकसित हो जाएंगे, समृद्ध और विकसित गांव का निर्माण हो जाएगा।
0: विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहले भोलिदेखि जेनेभामा शुरू हुने संयुक्त राष्ट्रसंघको एआई गवर्नेन्स सम्बन्धी विश्वव्यापी संवादमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। विदेश मन्त्रालयले भनेको छ कि एआई गवर्नेन्स सम्बन्धी विश्वव्यापी संवाद एक सार्वभौमिक बहुहितधारक संयुक्त राष्ट्र मञ्च हो, जुन महासभाको प्रस्ताव अन्तर्गत स्थापित भएको थियो। यो विश्वव्यापी डिजिटल सम्झौतापछि स्थापित गरिएको थियो, जुन सितम्बर 2024 भविष्यको लागि सम्झौताको एक भागको रूपमा अप्नाइएको थियो। मन्त्रालयले उल्लेख गरेको छ, यो विश्वव्यापी संवादले अन्तर्राष्ट्रिय, क्षेत्रीय, राष्ट्रिय र बहुसरकारवाला प्रयासहरूको पूरक एआई गवर्नेन्सलाई अगाडि बढ़ाउने एक अद्वितीय अवसर प्रदान गर्दछ। वैज्ञानिक समझ, पारदर्शिता, जवाबदेहिता र बलियो मानव निरीक्षणलाई प्रवर्धन गर्ने स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलसँग काम गर्दै संवादले एआई प्रणालीलाई दिगो विकासतर्फ डोहोर्याउन क्षमता निर्माणमा सहयोग गर्नेछ। गत वर्ष अगस्तमा अप्नाइएका शर्तहरू अनुरूप सह अध्यक्षले यस वर्ष फरवरीमा नयाँ दिल्लीमा आयोजित एआई प्रभाव शिखर सम्मेलनमा एक व्यक्तिगत परामर्श समावेश गरेको थियो। जेनेभामा हुने 2 दिने ग्लोबल एआई संवादमा एआई सम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलको वार्षिक प्रतिवेदन प्रस्तुत गरिनेछ। यो प्रतिवेदनले एआईको क्षमता, उदयमान अवसरहरू र जोखिमहरूको पहिलो स्वतन्त्र वैज्ञानिक मूल्यांकन प्रदान गर्नेछ। सामाजिक सञ्जाल साइट्स इन्स्टाग्राममा सशुल्क विज्ञापनहरू मार्फत बाल यौन शोषण र दुर्व्यवहार सामग्रीको प्रसारको सम्बन्धमा सरकारले मेटालाई कड़ा चेतावनी दिएको छ। आधिकारिक स्रोतहरूका अनुसार सरकारले इन्स्टाग्रामलाई यस्ता सामग्रीहरूको प्रचार गर्ने अथवा पहुँचलाई सहज बनाउने सबै विज्ञापन र सामग्रीहरू रोक्न आदेश दिएको छ। इलेक्ट्रोनिकी तथा सूचना प्रौद्योगिकी मन्त्रालयले मेटाबाट 7 दिनभित्र विस्तृत स्पष्टीकरण मागेको छ। सरकारले प्लेटफर्मले भारतको मध्यस्थ सुरक्षा दिशानिर्देशको पालना गरेको छ कि छैन भनेर समीक्षा गरिरहेको छ। भारतको डिजिटल कानून अन्तर्गत अश्लील सामग्री र बाल यौन शोषण सामग्रीको वितरण एक अपराध हो। यसअघि मन्त्रालयले इन्स्टाग्राममा बाल यौन शोषणलाई प्रवर्धन गर्ने आपत्तिजनक सामग्रीहरू प्रदर्शन भइरहेको संकेत गर्ने रिपोर्टहरूको बारेमा जानकारी लिएको थियो र अधिकारीहरूलाई मेटाबाट प्रतिक्रिया माग्न निर्देशन जारी गरेको थियो। जानका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। छत्तीसगढ़की प्रसिद्ध पाञ्जवनी गायिका तथा पद्म विभूषणले सम्मानित डाक्टर तिजन वाईजीको आज निधन भएको छ। उहाँ लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो र रायपुरको एम्समा उपचाररत हुनुहुन्थ्यो। छत्तीसगढ़का राज्यपाल रामेन डेका र मुख्यमन्त्री विष्णु देव साईले डाक्टर तिजन वाईजीको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले प्रसिद्ध पाण्डवनी गायिका तिजन वाईजीको निधनमा शोक व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा राष्ट्रपति मुर्मूले तिजन वाईजीले आफ्नो शक्तिशाली आवाज र प्रस्तुतिको अद्वितीय शैली मार्फत महाभारतका कथाहरूलाई मञ्चमा जीवन्त बनाएको बताउनुभयो। यसै गरी उपराष्ट्रपतिले सामाजिक सञ्जाल पोस्टमा तिजन वाईजीले आफ्नो उल्लेखनीय आवाज, शक्तिशाली प्रदर्शन र असाधारण कलात्मकता मार्फत भारतको समृद्ध लोक संस्कृति परम्पराहरू विशेष गरी महाभारतका कालातीत कथाहरूलाई जीवनका सबै क्षेत्रका मानिसहरूसम्म पुर्याएको बताउनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र रक्षा मन्त्री राजनाथ सिंहले आज पूर्व केन्द्रीय मन्त्री रामविलास पासवानलाई उहाँको जन्म जयन्तीमा श्रद्धांजली अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले रामविलास पासवानले समाजका वञ्चित र कमजोर वर्गको उत्थानमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। गृहमन्त्री अमित शाहले भन्नुभयो श्री पासवानले आफ्नो सम्पूर्ण जीवन गरीबहरूको कल्याणको लागि समर्पित गर्नुभयो। यसै गरी रक्षा मन्त्रीले श्री पासवानले आफ्नो जीवन सामाजिक न्याय, लोकतान्त्रिक मूल्यहरू, अनुसूचित जाति, पछौटे वर्ग र समाजका अन्य वञ्चित वर्गहरूको अधिकारको संघर्षको लागि समर्पित गरेको बताउनुभयो। मौसम विभागले आगामी केही दिन देशका अधिकांश भागहरूमा भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ। गुजरात, कोकण, गोवा, मध्य महाराष्ट्र र उडिसामा आज मुसलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। छत्तीसगढ़, पूर्वी मध्य प्रदेश, पूर्वी राजस्थान, कर्नाटक, तेलंगाना र विदर्भमा पनि मुसलधारे वर्षाको पूर्वानुमान गरिएको छ। आसाम, मेघालय, तटीय आन्ध्र प्रदेश, पश्चिम बंगालको उपहिमालय क्षेत्र, हिमाचल प्रदेश, केरला र माहेमा भारी वर्षा हुने अनुमान गरिएको छ। मराठवाड़ा, नागाल्याण्ड, मणिपुर, मिजोराम, त्रिपुरा, तमिलनाडु, पुडुचेरी, कराईकाल, उत्तराखण्ड र पश्चिम राजस्थानमा पनि यस्तै मौसम अवस्था रहने सम्भावना छ। आज दिल्लीमा सामान्य वर्षाको पूर्वानुमान गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको भोलिदेखि शुरू हुने इण्डोनेशिया भ्रमणले दुई राष्ट्रहरूबीचको विद्यमान सम्बन्धलाई बलियो बनाउने र सहयोगका नयाँ क्षेत्रहरूको लागि बाटो खोल्नेछ। आज जकार्तामा आकाशवाणीसँग कुराकानी गर्नुहुँदै इण्डोनेशियाको लागि भारतका राजदूत सन्दीप चक्रवर्तीले भन्नुभयो प्रधानमन्त्री मोदीको भ्रमणले भारत र इण्डोनेशिया बीच सहयोगका लागि धेरै नयाँ बाटाहरू खोल्नेछ, जसले यी दुई प्रमुख राष्ट्रहरूबीच बलियो सम्बन्ध र बढ़दो आर्थिक संलग्नतालाई स्पष्ट रूपमा प्रदर्शन गर्दछ। यो समाचार युट्यूबमा @AIRKarsing मार्फत पनि सुन्न सक्नुहुनेछ। सरकारले तरल प्राकृतिक ग्यास एलएनजीको आपूर्तिमा आपतकालीन प्रतिबन्धहरू हटाएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले 1 जुलाई 2025 शुरू भएको विकसित भारत ग्यारेन्टी फर रोजगार और आजीविका मिशन ग्रामीणको सफल कार्यान्वयनको प्रशंसा गर्नुभएको छ। सामाजिक सञ्जाल साइट इन्स्टाग्राममा सशुल्क विज्ञापनहरू मार्फत बाल यौन शोषण र दुर्व्यवहार सामग्रीको प्रसारको सम्बन्धमा सरकारले मेटालाई कड़ा चेतावनी दिएको छ। छत्तीसगढ़की प्रसिद्ध पाण्डवनी गायिका तथा पद्मविभूषणले सम्मानित डाक्टर तिजन वाईजीको आज निधन भएको छ अनि मौसम विभागले आगामी केही दिन देशका अधिकांश भागहरूमा भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 पुनः उपस्थित हुनेछौं। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 MHz अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। त श्रोता, हामी फेरि पनि उपस्थित भइसकेका छौं विभिन्न कलाकारहरूको स्वरमा रहेका विभिन्न नेपाली लोकगीतहरू साथ। आउनु श्रोता, अघिल्लो गीत सुनौ कलाकार दुर्गा खरेलको स्वरमा।

श्रोताहरूले यस गीतलाई सुनिरहनु भएको छ कलाकार सुदीप वाइबाको स्वरमा. अब केही क्षणमा आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ समाचार. कृपया केही क्षण प्रतीक्षा गर्नुहोस्. सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक.

0: का समय लगा था, जबकि विकसित भारत जी राम जी को पूरे देश में सिर्फ एक दिन में लागू कर दिया गया। सरकार ने सोशल मीडिया साइट इंस्टाग्राम पर शुल्क वाले विज्ञापनों में बाल यौन शोषण और दुर्व्यवहार सामग्री के प्रसार को लेकर मेटा को कड़ी चेतावनी जारी की है। आधिकारिक सूत्रों के अनुसार सरकार ने इंस्टाग्राम को ऐसी विषय वस्तु को बढ़ावा देने और इसकी पहुंच को सुगम बनाने वाले सभी विज्ञापनों और सामग्री को बंद करने का आदेश दिया है। इलेक्ट्रॉनिकी और सूचना प्रौद्योगिकी मंत्रालय ने मेटा से 7 दिनों के भीतर विस्तृत स्पष्टीकरण मांगा है। सरकार ने तरल प्राकृतिक गैस एलएनजी की आपूर्ति से आपातकालीन पाबंदियां हटा ली हैं। यह निर्णय पश्चिम एशिया संघर्ष में युद्ध विराम के बाद होर्मुज जलडमरू मध्य से प्राकृतिक गैस की आपूर्ति फिर से शुरू होने के बाद किया गया है। पेट्रोलियम और प्राकृतिक गैस मंत्रालय ने एक अधिसूचना में कहा कि प्राकृतिक गैस आपूर्ति नियमन आदेश 2026 में संशोधन किया गया है। इस बीच पेट्रोलियम निर्यातक देशों ने संगठन ओपेक प्लस ने वैश्विक तेल बाजार की स्थितियों की समीक्षा के लिए आयोजित वर्चुअल बैठक के बाद इस वर्ष अगस्त से प्रतिदिन 188,000 बैरल तेल उत्पादन बढ़ाने पर सहमति व्यक्त की है। आज हुई बैठक के बाद जारी बयान में तेल उत्पादक समूह ने कहा कि यह निर्णय बाजार स्थिरता को बढ़ावा देने के उद्देश्य से लिया गया है। प्रधानमंत्री नरेंद्र मोदी कल इंडोनेशिया, ऑस्ट्रेलिया और न्यूजीलैंड की 6 दिन की यात्रा पर रवाना होंगे। श्री मोदी ने इंडोनेशिया के राष्ट्रपति प्राबोवो सुबियांतो के निमंत्रण पर जकार्ता जाएंगे। इस दौरान श्री मोदी श्री सुबियांतो के साथ द्विपक्षीय वार्ता करेंगे। प्रधानमंत्री मोदी की इंडोनेशिया यात्रा दोनों देशों के बीच मौजूदा संबंधों को मजबूती प्रदान करेगी और सहयोग के नए क्षेत्रों के द्वार खोलेगी। असम के गुवाहाटी में कल से 2 दिवसीय ब्रिक्स मादक पदार्थ रोधी एजेंसियों के प्रमुखों की बैठक शुरू होगी। गृह मंत्रालय ने कहा कि बैठक में होने वाले विचार विमर्श से मादक पदार्थ नियंत्रण एजेंसियों के समूहों में संस्थागत निरंतरता को सशक्त बनाने तथा गहन परिचालन सहयोग को बढ़ावा देने में मदद मिलेगी। वेनेजुएला के कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज ने विनाशकारी भूकंप के बाद सहायता के लिए भारत का आभार व्यक्त किया है। सोशल मीडिया पोस्ट में सुश्री रोड्रिगेज ने कहा कि ब्रिटेन, कतर, फ्रांस, भारत, बारबाडोस, ब्राजील और अर्जेंटीना के बचावकर्मियों को उनके अमूल्य योगदान और संकट की इस घड़ी में एकजुटता प्रयासों के प्रति वेनेजुएला सम्मान व्यक्त करता है। विदेश मंत्रालय ने सोशल मीडिया पर कुछ व्यक्तियों द्वारा व्यापार, प्रवासन और अन्य नीतिगत मामलों पर मंत्रालय को सलाह देने संबंधी दावों का खंडन किया है। विदेश मंत्रालय की तथ्य जांच इकाई ने कहा कि ये सोशल मीडिया हैंडल मंत्रालय के साथ काम करने के तरीकों पर सशुल्क सलाह के साथ साथ सत्र भी आयोजित कर रहे हैं। इकाई ने स्पष्ट किया है कि इन व्यक्तियों का विदेश मंत्रालय से कोई संबंध नहीं है। मंत्रालय ने लोगों से इस तरह के फर्जी दावों से सावधान रहने को कहा है। कार्मिक, लोक शिकायत और पेंशन राज्य मंत्री डॉ जितेंद्र सिंह ने आज भारतीय मजदूर संघ और संबद्ध कर्मचारी संगठनों के प्रतिनिधिमंडल से मुलाकात की। डॉ जितेंद्र सिंह ने प्रतिनिधिमंडल से सरकारी कर्मचारियों, पेंशनरों और प्रशासनिक सुधारों से जुड़े कई मुद्दों पर चर्चा की। महाराष्ट्र में तेज बारिश से जनजीवन प्रभावित है। अधिकारियों ने लोगों को मॉनसून के दौरान नदियों, जलप्रपातों और अन्य जल निकायों से दूर रहने की सलाह दी है। मौसम विभाग ने मुंबई, ठाणे, पालघर, रायगढ़ और रत्नागिरी सहित कोंकण जिलों में अगले 24 घंटों के दौरान मूसलाधार वर्षा का रेड अलर्ट जारी किया है। सतारा, पुणे और कोल्हापुर जिलों के घाट क्षेत्रों में भी तेज वर्षा का अनुमान है। और खेलों में फीफा फुटबॉल विश्व कप के राउंड ऑफ 16 में आज ब्राजील का सामना नॉर्वे से होगा। यह मैच भारतीय समयानुसार रात 1:30 बजे से न्यू जर्सी में खेला जाएगा। कल सुबह 5:30 बजे इंग्लैंड का मुकाबला मैक्सिको से होगा। इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।
1: मीडियम एपको 213.67 मीटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। यसका साथै श्रोताले हामीलाई एफएम कञ्चनजंघा अन्तर्गत 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय साँझको 6:05 भइसकेको छ। प्रस्तुत छ दैनिक ग्रामीण कार्यक्रम।
2: नमस्कार श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब हामी प्रस्तुत गर्दैछौ कानूनी कुरा कार्यक्रममा फण्डामेन्टल ड्युटीज इन रेस्पेक्ट अफ इन्भाइरोमेन्ट प्रोटेक्सन इन्सर्ट इन आर्टिकल 48A एण्ड आर्टिकल 51A जी अफ दि इण्डियन कन्स्टिट्यूशन अर्थात भारतीय संविधानमा पर्यावरणसँग सम्बन्धित मौलिक कर्तव्य अनुच्छेद 48A र अनुच्छेद 51A जी विषयमाथि महत्वपूर्ण जानकारी र उक्त विषयमाथि हामीलाई जानकारी दिन भनी यसण हाम्रो आकाशवाणी गान्तोकको स्टुडियोमा उपस्थित हुनुहुन्छ सिक्किम राज्य विधिक सेवा प्राधिकरण यानी सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीका प्यानल एडभोकेट श्री काजी साङ्गे थुप्देन। सर, तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत अनि नमस्कार छ।
3: नमस्कार।
2: त सर, आजको कानूनी कुरा कार्यक्रममा हामी जान्नेछौ फण्डामेन्टल ड्युटीज इन रेस्पेक्ट अफ इन्भाइरोमेन्ट प्रोटेक्सन इन्सर्ट इन आर्टिकल 48A एण्ड आर्टिकल 51A अफ दि इण्डियन कन्स्टिट्यूशन अर्थात भारतीय संविधानमा पर्यावरण संरक्षणसँग सम्बन्धित मौलिक कर्तव्य अनुच्छेद 48A र अनुच्छेद 51A जी बारे। प्रथम त हाम्रा श्रोतागणलाई यो बताइदिनुहोस् न कि भारतीय संविधानमा राज्यको नीति निर्देशक सिद्धान्त अर्थात डाइरेक्टिभ प्रिन्सिपल अफ स्टेट पोलिसी भनेको चाहिँ के हो।
3: तपाईँको डाइरेक्टिभ प्रिन्सिपल्स अफ स्टेट पोलिसी चाहिँ संविधानको पार्ट 4 पाउँछ।
2: हजुर।
3: यो डाइरेक्टिभ प्रिन्सिपल्स चाहिँ हाम्रो आइरिस कन्स्टिट्युसनबाट चाहिँ बरो गरेको आर्टिकल 45 है।
2: हजुर।
3: डाइरेक्टिभ प्रिन्सिपल्स चाहिँ आर्टिकल 36 लिएर 51 छ।
2: हजुर हजुर।
3: अन्त यो आर्टिकल्स अलिकति जेनरली ओभरभ्यू हेर्यो भने चाहिँ मोर अर लेस एउटा स्टेटलाई चाहिँ तपाईँको गाइडलाइन्स जस्तो दिएको छ। आई मिन संविधानले चाहिँ तपाईँको डाइरेक्टिभ प्रिन्सिपल्सले चाहिँ तपाईँको एउटा सोसियो इकोनोमिक जस्टिस र इण्डियालाई एउटा वेलफेयर स्टेट एस्टाब्लिश गर्नुको लागि एउटा गाइडलाइन्स जस्तो बनाएको छ।
2: हजुर हजुर।
3: यो चाहिँ एसेन्सियली जब भारत इन्डिपेन्डेन्स पायो र हाम्रो कन्स्टिट्युसन फाउन्डिङ फादर्सले जब यो संविधान बनायो उनीहरूले चाहिँ फ्युचर जेनेरेसन्स र फ्युचर लेजिस्लेचर पार्लियामेन्टहरूलाई चाहिँ एउटा जेनरल गाइडलाइन जस्तो दिएको कि कसरी चाहिँ स्टेटमा कस्तो कस्तो अब्जेक्टले ल लगायो भने चाहिँ ठिक होला भनेर है।
2: त्यो
3: गभर्मेन्टलाई पनि इन्डाइरेक्टली इन्स्ट्रक्सन चाहिँ हो।
2: हजुर।
3: यो तपाईँको फण्डामेन्टल राइट्स त सबैलाई थाहै छ।
2: हजुर।
3: फण्डामेन्टल राइट्स र डाइरेक्टिभ प्रिन्सिपल्सको चाहिँ तपाईँको के डिफरेन्स हो भने चाहिँ फण्डामेन्टल राइट्सले चाहिँ स्टेट मतलब गभर्मेन्टलाई चाहिँ इन्डिभिजुअल सिटिजनको चाहिँ सर्टन राइट्स दिएको छ, गभर्मेन्टलाई चाहिँ रोकेको छ कि यो राइट्स तपाईँले सिटिजनको भायोलेट गर्नु हुँदैन भनेर, ताकि एउटा सबै सिटिजनले एउटा हक पाओस् भनेर है।
2: भेरेज
3: तपाईँको डाइरेक्टिभ प्रिन्सिपल्स चाहिँ के हो भने चाहिँ एउटा आइडियल जस्तो गोल अब्जेक्ट जस्तो हो जुन चाहिँ स्टेटले चाहिँ गभर्मेन्टले चाहिँ फलो गर्नुपर्छ एउटा इण्डियाको जुन चाहिँ एउटा भिजन थियो त्यो एस्टाब्लिश गर्नुको लागि है। डाइरेक्टिभ प्रिन्सिपल्सको एउटा इम्पोर्टेन्ट पोइन्ट चाहिँ के हो भने जस्तो फण्डामेन्टल राइट्स तपाईँको आर्टिकल 14-19 चाहिँ तपाईँले कोर्ट गएर आफ्नो राइट मागेर हक माग्नु सक्छ। डाइरेक्टिभ प्रिन्सिपल चाहिँ यो तपाईँले एन्फोर्स गर्नु सक्दैन, मतलब तपाईँले कोर्ट गएर यो डाइरेक्टिभ प्रिन्सिपल्स फलो गरेको छ छैन तपाईँले भन्नु सक्दैन। डाइरेक्टिभ प्रिन्सिपल्स चाहिँ एउटा जस्तो गोल र गाइडलाइन्स मात्रै हो है। अलिकति 36-41 हल्का हामीले पढ्यो भने त यो जेनरल हाम्रो जो सुन्दैछ शोहरूले त्यहाँ उहाँले बुझ्छ यो 36-51 म अलिकति चाहिँ भनिदिन्छु है। जस्तो तपाईँले हेर्यो भने आर्टिकल 37 भन्छ कि डाइरेक्टिभ प्रिन्सिपल शाल नट बी एन्फोर्सेबल बाई एनी कोर्ट बट दे आर फण्डामेन्टल फर गभर्नेन्स। त्यो 37 नै क्लियर भन्दैछ कि के हो यो स्कोप डाइरेक्टिभ प्रिन्सिपलको है।
2: त्यहाँदेखि
3: 38 भन्दैछ कि त्यो अब स्टेटको एउटा गोल हुँदैछ सबैजनालाई चाहिँ एउटा जस्टिस पाउस एउटा वेलफेयर पाउस भनेर है।
2: त्यहाँदेखि
3: अर्को 38 भन्दैछ स्टेटले मिनिमाइज इनइक्वालिटी इन इन्कम, इन्कमको एकदमै इनइक्वालिटी छ भने त्यहाँदेखि स्टेटसमा इनइक्वालिटी छ भने अपर्च्युनिटीमा इनइक्वालिटी छ भने त्यो पनि स्टेटले हटाउनु ट्राई गर्नुपर्छ भन्दैछ।
2: त्यहाँदेखि
3: आर्टिकल 39 त्यस्तै छ, मेन एण्ड वुमेन इक्वली हेभ द राइट टू एडिक्वेट मिन्स अफ लाइभलीहुड भन्दैछ।
2: त्यहाँदेखि
3: ओनरसिप and control of material resources of community are so distributed to subserve the common good. So यो सबै एउटा गोल हो। त्यो स्टेटले जब एउटा ल बनाउँछ उनीहरूले डाइरेक्टिभ प्रिन्सिपल्स हेरेर पनि ल बनाउनु सक्छ। जस्तो तपाईँको 39 एकदम इम्पोर्टेन्ट हो, स्टेट शाल सेक्योर द अपरेसन अफ लिगल सिस्टम द्याट प्रोभाइड्स प्रोमोट जस्टिस अन बेसिस अफ इक्वल अपर्च्युनिटी एण्ड इन प्रोभाइड फ्री लीगल एड भनेर यो 39A ले गर्दाखेरि तपाईँको लिगल सर्भिसेस अथोरिटिज एक्ट बन्यो. लिगल सर्भिसेस अथोरिटिज एक्टको बाद त्यहाँदेखि फ्री लिगल एडको कुरा आयो. त्यही जस्तो अब पार्लियामेन्टले ल बनाउँछ, ल बनाउँदाखेरि उहाँले यो गाइडलाइन हेरेर ल बनाउन सक्छ. जस्तो तपाईँको बिहारमा तपाईँको ब्यान अफ एल्कोहल छ, होइन? यो आर्टिकल 47 डाइरेक्टिभ प्रिन्सिपल्समा एउटा गोलै थियो, तपाईँले हेर्यो भने 47 त्यही कारण जब कोर्टमा पनि यो डिस्प्युट पुग्यो, किन एक ग्रुप मान्छेले भन्यो मलाई एल्कोहल खान्न त मेरो फन्डामेन्टल राइट हो भनेर, अधिकार हो भन्यो. तर जब बिहार गभर्मेन्टले त्यो कानून बनायो एल्कोहल ब्यान, यो उनीहरूले 47 हेर्यो बनायो, त्यहाँदेखि जब कोर्टमा गयो कोर्टले पनि हेर्यो ए यो त एउटा गोलै रहेछ संविधानको, त्यही कारण यो ल चाहिँ इन्भ्यालिड चाहिँ हुन सक्दैन भनेर उनीहरूले ब्यालेन्स गर्यो.
2: हजुर हजुर.
3: अन्त तपाईँको अरू पुरा छ, स्टेटको ड्युटी छ मोन्युमेन्ट्सहरू प्रोटेक्ट गर्नु, स्टेटले जुडिसियरी र एक्जिक्युटिभ सेपरेट राख्नुपर्छ भनेर, यो सबै चाहिँ डाइरेक्टिभ प्रिन्सिपल्स अफ स्टेट पोलिसी, एउटा गाइडलाइन जस्तो सर्टमा भनौँ भन्ने छ.
2: हजुर हजुर. र सर, हामी कार्यक्रमलाई अगाडि बढाउँदै है फन्डामेन्टल ड्युटिज अर्थात मौलिक कर्तव्य बारे पनि हाम्रा श्रोतागणलाई केही जानकारी दिनुहोस् न सर.
3: अब फन्डामेन्टल ड्युटिज हामीले एउटा त हेर्यो डाइरेक्टिभ प्रिन्सिपल्स अफ स्टेट पोलिसी है.
2: हजुर.
3: अब सिमिलरली त्यसको अपोजिट के हो फन्डामेन्टल ड्युटी सिम्पल टर्म्समा? अब एउटा स्टेटलाई गाइडलाइन्स दिएको छ यो यो यो गरेर फोकस गरेर एउटा वेलफेयर स्टेट राम्रो कन्ट्री बनाउनुको लागि यो गाइडलाइन्स हो भनेर
2: बनाउनु चलाउनु.
3: सिमिलरली हाम्रो फन्डामेन्टल ड्युटी चाहिँ पार्ट 4A पाउँछ संविधानको है.
2: हजुर.
3: पहिला चाहिँ जब कन्स्टिट्युसन बनिँदाखेरि संविधान बन्दाखेरि फन्डामेन्टल राइट्स मात्रै थियो, आम आदमी सिटिजन्सको ड्युटीको कुरै थिएन है. त्यहाँदेखि जब 1976 जब इमर्जेन्सी चल्दैथ्यो त्यति बेला एउटा सरदार स्वरण सिंह कमिटीले चाहिँ यो रेकमेन्ड गरेको थियो फन्डामेन्टल ड्युटिज पनि इन्सर्ट गर्नुपर्छ किनभने राइट छ भने एउटा ड्युटी पनि हुन्छ भनेर उनीहरूले त्यो एउटा इम्पोर्टेन्ट हो भन्यो न. अन्त त्यही कारण चाहिँ जब संविधानको 42nd अमेन्डमेन्ट भएको थियो 1976 उहाँहरूले चाहिँ यो पार्ट 4A हालेर आर्टिकल 51A हाल्यो. फन्डामेन्टल ड्युटिज पार्ट 51A छ है.
2: हजुर.
3: 10 ड्युटी थियो. त्यहाँ 2002 अझै एउटा ड्युटी हाल्यो, त्यो चाहिँ रिलेटेड टु चिल्ड्रेन्स एजुकेशन, नानीहरूको एजुकेसनको लागि है. यो आइडिया चाहिँ त्यति बेला कहाँबाट आएको थियो भन्यो भने चाहिँ पहिला त्यो अब रसिया त अहिले कन्ट्री हो, तर रसिया भन्दा पहिला USSR भन्ने कन्ट्रीमा चाहिँ उनीहरूको पनि यस्तो फन्डामेन्टल ड्युटिजको कन्सेप्ट थियो, हरेक सिटिजनको के ड्युटी हो भनेर उनीहरूले चाहिँ त्यो चाहिँ बडो गरेर इन्डियाकोमा हालेको हो. अन्त अब यसले चाहिँ के गर्छ भन्ने चाहिँ फन्डामेन्टल राइट्स र ड्युटिजमा ब्यालेन्स गर्छ, एउटा रिस्पोन्सिबल सिटिजन बनाउनु खोजेको है.
2: हजुर.
3: तपाईँको 51A भेरियस ड्युटिज छ सिटिजनको, जस्तो तपाईँले आफ्नो नेशनल फ्ल्याग र नेशनल एन्थम रिस्पेक्ट गर्नुपर्छ होइन.
2: त्यहाँ
3: हाम्रो जब फ्रिडम भएको थियो इन्डिपेन्डेन्स मुभमेन्टको जुन चाहिँ त्यो सोच विचार थियो त्यसले इन्सपायर हुनुपर्छ, त्यहाँ हामीले आफ्नो कन्ट्रीको सोभरेन्टी युनिटी प्रोटेक्ट गर्नुपर्छ, हामीले एउटा आपस बीचमा भाइचारा कमन ब्रदरहुड इरिस्पेक्टिभ अफ रिलिजन ल्याङ्ग्वेज त्यो प्रमोट गर्नुपर्छ. सिटिजनको ड्युटी हो हामीले आफ्नो कल्चर र हेरिटेज प्रोटेक्ट गर्नुपर्छ. नम्बर G छ एक्सट्रिमली इम्पोर्टेन्ट, हामीले आफ्नो इन्भाइरोमेन्ट फरेस्ट लेक्स वाइल्ड लाइफ त्यो प्रोटेक्ट गर्नु हाम्रो ड्युटी छ तपाईँको.
2: हजुर.
3: त्यहाँदेखि हामीले पब्लिक प्रोपर्टी प्रोटेक्ट गर्नुपर्छ हो. त्यहाँदेखि लास्टमा पेरेन्ट र गार्जियन हो भन्ने हामीले चाहिँ आफ्नो नानीहरूको एजुकेसनको भविष्यको लागि चाहिँ अपर्च्युनिटी प्रोभाइड गर्नुपर्छ है.
2: हजुर हजुर.
3: अब फन्डामेन्टल ड्युटिज चाहिँ एउटा इम्पोर्टेन्ट चिज हो कि के हो चाहिँ, फन्डामेन्टल ड्युटिज चाहिँ हाम्रो इन्डियन सिटिजन्सलाई मात्रै अप्लाई हुन्छ है. यो सबै ड्युटिज चाहिँ इन्डियन सिटिजन्सलाई के तपाईँले ड्युटी छ भनेर भनेको. फन्डामेन्टल राइट्स चाहिँ अलिकति डिफरेन्ट छ भने फन्डामेन्टल राइट्स चाहिँ फरेनरले पनि आफ्नो इन्फोर्स गर्न सक्छ इन्डियामा लिमिटेड एक्सटेन्टमा, जस्ट आर्टिकल 14 र आर्टिकल 21. फरेनरले पनि मलाई इक्वली राइट लमा ट्रिट गरेन भनेर उसको राइट छ आर्टिकल 14. आर्टिकल 21 पनि तपाईँको फरेनरको राइट टू लाइफ एन्ड लिबर्टी पनि उसको राइट छ, तर अरू फन्डामेन्टल राइट्स छैन, जस्तो आर्टिकल 19 होइन, इक्वालिटी बिफोर ल, अपर्च्युनिटी अफ पब्लिक इम्प्लोयमेन्ट छैन. वेयरएज फन्डामेन्टल ड्युटिज चाहिँ कम्प्लिटली सिटिजन्सको लागि हो. अब यो फन्डामेन्टल ड्युटिज पनि डाइरेक्टिभ प्रिन्सिपल्स अफ स्टेट पोलिसी जस्तै हो तपाईँको, यो चाहिँ कोर्टले इन्फोर्स गर्नु सक्दैन, यो पनि सिटिजन्सको लागि गाइडलाइन मात्रै हो. किन तपाईँले आफै हेर्नुहोस् अलिक कोही के चिज भेक छ नि, तपाईँले बी हेर्यो भने होइन, जस्तो फन्डामेन्टल ड्युटिजको बी हेर्यो भने अब हामीले त्यो इन्डिपेन्डेन्स हुँदाखेरिको त्यो आइडियाज र त्यो फलो गर्नु भन्ने त्यसलाई त इन्टरप्रेटर स्ट्रिक्टली एउटा रिजिड इन्टरप्रिटेसन गर्नै सक्दैन. त्यहाँदेखि साइन्टिफिक टेम्परहरू त्यो गर्नु भन्यो भने त्यो पनि एउटा स्ट्रिक्ट इन्टरप्रिटेसन गर्नु सक्दैन. एकदमै हरेक पर्सनको एउटा डिफरेन्ट ओपिनियन र इन्टरप्रिटेसन हुन्छ. त्यही कारण यो लमा इन्फोर्स चाहिँ गर्नु सक्दैन, गाइडलाइनमा चाहिँ है.
2: हजुर,
3: तर अर्को कुरा फन्डामेन्टल ड्युटिज किन इम्पोर्टेन्ट हो भने चाहिँ कोर्ट्सले जब कानून हेर्छ, अघि जस्तो मैले तपाईँलाई डाइरेक्टिभ प्रिन्सिपल्स पनि भनेको थियो त्यो एल्कोहलको ब्यानको, सेम वे फन्डामेन्टल ड्युटिज पनि जब एउटा कानून भनिन्छ अन्त त्यो कानून चाहिँ वेदर भ्यालिड हो कि होइन या त के रिस्ट्रिक्सन छ भने त्यो चेक गर्नुको लागि कोर्टले फन्डामेन्टल ड्युटिजमा के छ भनेर उनीहरूले हेरेर एउटा ब्यालेन्स निकाल्नु चाहिँ खोज्छ. तर प्रायोरिटी चाहिँ डाइरेक्टिभ प्रिन्सिपल्स र फन्डामेन्टल ड्युटिज र फन्डामेन्टल राइट्समा छ भने कोर्ट्सले प्रायोरिटी चाहिँ फन्डामेन्टल राइट्सलाई नै दिन्छ. तर एट द सेम टाइम यो डाइरेक्टिभ प्रिन्सिपल्स र फन्डामेन्टल ड्युटिज चाहिँ उनीहरूले हेर्छ लजिक के थियो ल बनाउँदाखेरि भनेर.
2: हजुर, हजुर. र सर, अब पर्यावरण सुरक्षासँग है मौलिक कर्तव्य अनि डाइरेक्टिभ प्रिन्सिपल अफ स्टेट पोलिसी अर्थात राज्यको नीति निर्देशक सिद्धान्त कसरी मिल्दो जुल्दो देखिन्छ त यसबारे पनि बताइदिनुहोस् न.
3: अब हामीले अघि डाइरेक्टिभ प्रिन्सिपल्स पढ्यो, त्यहाँदेखि फन्डामेन्टल ड्युटिज पढ्यो है.
2: हजुर,
3: त्यो दुईटामा 48A र 51A को जीमा स्पेसिफिकली इन्भाइरोमेन्टकै कुरा छ. जस्तो डाइरेक्टिभ प्रिन्सिपल्सको आर्टिकल 48मा भनेको छ स्टेटको ड्युटी छ इन्भाइरोमेन्ट प्रोटेक्ट गर्नु. अब सेम वे हाम्रो इन्डियन सिटिजन्सलाई पनि फन्डामेन्टल ड्युटिज 51A जीमा लेखेको छ. संविधानले नै गभर्मेन्ट र सिटिजनलाई चाहिँ एउटा ड्युटी दिएको छ हाम्रो इन्भाइरोमेन्ट प्रोटेक्ट गर्नु है. त्यहाँ 2012मा एउटा भेरी फेमस जजमेन्ट पनि छ सुप्रिम कोर्टको, जहाँ सुप्रिम कोर्टले भनेको छ कि यो 48A र 51AG जुन चाहिँ स्टेट र सिटिजनलाई ड्युटी देख्छ यो सँगै पढ्नुपर्छ. किनभने न्यायपालिकाले के भन्दैछ भने चाहिँ 48A चाहिँ स्टेटलाई ड्युटी दिँदैछ इन्भाइरोमेन्ट प्रिजर्भ गर्नु, वेयरएज 51AG चाहिँ एउटा ड्युटी दिँदैछ सिटिजन प्रिजर्भ गर्नु. त्यही कारण 48A र 51G चाहिँ इन्भाइरोमेन्ट प्रोटेक्सनको संविधानमा एकदमै इम्पोर्टेन्ट प्रोभिजन हो.
2: हजुर, हजुर. र सर, अब के कानून छन् त 48A र 51AG अनुसरण अन्तर्गत जो आजको हाम्रो विषय पनि रहेको छ यसबारे पनि बताइदिनुहोस् न.
3: अघि हामीले पढेको थियो कि जब पार्लियामेन्ट या त स्टेटको एसेम्ब्लीले ल बनाउँछ उहाँहरूले 48A डाइरेक्टिभ प्रिन्सिपल्स हेरेर बनाउँछ है.
2: हजुर,
3: त्यही कारण यो जब डाइरेक्टिभ प्रिन्सिपल्सको 48A हेरेर बनायो पार्लियामेन्टले, पार्लियामेन्टले धेरै पुरा कानून बनाएको छ इन्भाइरोमेन्टको लागि. एउटा कानून छ तपाईँको वाइल्ड लाइफ प्रोटेक्सन एक्ट भनेर है.
2: हजुर,
3: यो वाइल्ड लाइफ प्रोटेक्सन एक्ट चाहिँ 1972मा बनेको थियो. यसको इन्ट्रेस्टिङ के छ भने चाहिँ यो एक्टमा चाहिँ एउटा लिस्ट अफ एनिमल्स बर्ड्स प्लान्ट्स दिएको छ त्यो एक्टमा जुन चाहिँ प्रोटेक्टेड एनिमल्स हो है. यो एक्टमा तपाईँको फेरि यो एक्टले गर्दाखेरि वाइल्ड लाइफ एडभाइजरी बोर्ड वाइल्ड लाइफ वार्डनहरू भन्ने पनि एस्टाब्लिस भएको छ, उहाँहरूलाई पावर पनि दिएको छ. यो एक्टले चाहिँ जुन चाहिँ त्यो लिस्ट अफ एनिमल्स छ त्यो एक्टमा त्यो एनिमल्सहरूको हन्टिङ चाहिँ ओफेन्स बनाएको छ, कानुनी एउटा
2: ओफेन्स
3: पाउँदैन है. त्यहाँदेखि यो कानुनले एट द सेम टाइम के गरेको छ भन्ने चाहिँ वाइल्ड लाइफ सेंचुरी नेशनल पार्क त्यो सबै पनि यो कानूनको आधारमा बनिएको हो तपाईँको.
2: हजुर,
3: अर्को के छ यो कानूनले गर्दाखेरि, यसको कानूनले गर्दाखेरि सेन्ट्रल जू अथोरिटी भन्ने पनि छ. यो कानूनले गर्दा सेन्ट्रल जू अथोरिटी बन्यो 1992मा. यो 1992मा सेन्ट्रल जू अथोरिटीले के गर्छ भन्ने सबै इण्डियाको जूको ओभरसी जस्तो युजीसीले हाम्रो एजुकेशन स्ट्यान्डर्ड हेर्छ युनिभर्सिटीमा, सेम वे सेन्ट्रल जू अथोरिटीले इण्डियाको सबै जूको स्ट्यान्डर्डहरू हेर्छ ओभरसाइट गर्छ है. त्यहाँदेखि अर्को इम्पोर्टेन्ट अथोरिटी यो वाइल्ड लाइफ प्रोटेक्सन एक्टले के बनायो भने चाहिँ नेशनल बोर्ड फर वाइल्ड लाइफ भन्ने भएको छ है. यो नेशनल बोर्ड फर वाइल्ड लाइफ चाहिँ के हो भने एउटा बोर्ड जस्तो हो जहाँले चाहिँ गभर्मेन्टलाई एडभाइस दिन्छ वाइल्ड लाइफ कन्जर्भेसनको बारेमा. यो बोर्ड चाहिँ यस्तो इम्पोर्टेन्ट हो कि धेरै चिजहरू जस्तो वाइल्ड लाइफ को कुरा या त प्रोजेक्ट्स जुन चाहिँ नेशनल पार्कबाट जानुपर्ने सेङ्चुरीहरूमा जानुपर्ने त्यसको अप्रुभल चाहिँ नेशनल बोर्ड अफ वाइल्ड लाइफले नै दिन्छ तपाईँको.
2: हजुर, हजुर.
3: किनभने उनीहरूकोमा एक्सपर्टिज हुन्छ है. यसको चेयरपर्सन चाहिँ हाम्रो अनरेबल प्राइम मिनिस्टर हो है अन्त नेशनल बोर्ड अफ वाइल्ड लाइफको एउटा हामीले एकदमै इम्पोर्टेन्ट एउटा केस पनि गरेको थियो सुप्रिम कोर्टमा इभेन्चुअली आयो त्यसमा चाहिँ हाम्रो रेलवे लाइन चाहिँ एउटा नेशनल सेङ्चुरीबाट तपाईँको क्रिएट गर्नु खोज्दै थियो गभर्मेन्ट आई मिन रेलवेज अथोरिटीले हामी त्यति बेला इर्कन भन्ने रेलवेजकै एउटा बडीको लागि थियो नेशनल बोर्ड अफ वाइल्ड लाइफले चाहिँ त्यति बेला त्यसको लागि पर्मिसन दिएको थियो इभेन्चुअली जब सुप्रिम कोर्टमा पुग्यो सुप्रिम कोर्टले फेरि त्यो केसमा चाहिँ रिकन्सिडर गर्नु भनेको थियो नेशनल बोर्ड अफ वाइल्ड लाइफलाई हो सो त्यसरी फंक्शन गर्छ कोर्ट र केसमा र लमा है त्यहाँदेखि तपाईँको अर्को इम्पोर्टेन्ट बडी चाहिँ नेशनल टाइगर

0: एक्टको जतिवटा यो क्राइम उनीहरूले हालेको छ एक्टमा त्यो एफआईआरबाट रेजिस्टर गर्नु सक्दैन. इन केस तपाईँले अब बँदेल मार्यो अरे या त के वाइल्ड लाइफ प्रोटेक्सन एक्टको अन्डरमा पक्रिँ गयो अरे त्यसको क्राइम चाहिँ प्रोसेस चाहिँ कसरी हुन्छ भन्ने चाहिँ एउटा अथराइज अफिसर हुन्छ सेक्सन 55 छ त्यो अथराइज अफिसर हुन्छ त्यो लिस्टै छ त्यो सेक्सन 55 जस्तो डाइरेक्टर अफ वाइल्ड लाइफ प्रिजर्भेसन होइन मेम्बर सेक्रेटरी अफ टाइगर कन्जर्भेसन चिफ वाइल्ड लाइफ वार्डन त्यो अथराइज अफिसरहरूले चाहिँ उनीहरूले एउटा कम्प्लेन पेटिसन बनाएर कोर्टमा बुझाएर मात्रै त्यो प्रोसिडिङ हुन्छ एफआईआरबाट रेजिस्टर हुँदैन. अब प्र्याक्टिकली अस्ति सिक्किममा तपाईँहरूले एउटा केस सुन्नु पनि भएको थियो होला पाक्योङमा एउटा तपाईँको हन्टिङ केस भएको थियो
1: है
0: त्यो हन्टिङ केसमा चाहिँ के भएको थियो भने चाहिँ पुलिसले चार्जसिटमा चाहिँ यही वाइल्ड लाइफ प्रोटेक्सन एक्टको ओफेन्स हालेछ तपाईँको त्यो वाइल्ड लाइफ प्रोटेक्सन एक्टको ओफेन्स हालेको थियो उहाँहरूले सेक्सन 51 है त्यसमा चाहिँ इम्प्रिजनमेन्ट थियो 3 साल अन्त सेक्सन 6 पनि हालेको थियो नो हन्टिङ भनेर यो 6 र 51 हालेको थियो चार्जसिटमा त्यहाँ त्यति बेला पनि हामीले कोर्टमा गएर हाम्रो अनरेबल जजलाई भन्यो कि यो वाइल्ड लाइफ प्रोटेक्सन एक्टको सेक्सन 6 र 51 लाग्दैन किन सेक्सन 55 एफआईआरको थ्रु या त चार्जसिटको थ्रु यो ओफेन्सलाई कोर्टले एन्टरटेनै गर्नु सक्दैन भनेर कग्निजन्स भन्छ इङ्ग्लिसमा चाहिँ हो. अन्त त्यही कारण हाम्रो सुप्रिम कोर्टको जजमेन्ट पनि थियो अनरेबल जज साहबले हेरेर चाहिँ त्यो सेक्सन चाहिँ त्यो चार्जसिटबाट चाहिँ फ्रेम हुनुहुँदैन हो त्यसरी अपरेट गर्छ सिक्किममा. त्यहाँ तपाईँको अर्को एक्ट छ भने म यो सबै कानूनहरू सिक्किमको कन्टेक्स्टमा भन्नु ट्राई गर्दैछु. नेक्स्ट चाहिँ फरेस्ट कन्जर्भेसन एक्ट छ 1980 पास भएको थियो. यो एक्ट चाहिँ खास के थियो भने चाहिँ डिफरेस्टेसन र इन्डियाको अब त्यो फरेस्टहरूलाई चाहिँ ऱ्यापिडली त्यो कटिङ नहोस् भनेर चाहिँ गएको थियो है बनाएको थियो. पहिला चाहिँ के हुँदै थियो भने चाहिँ फरेस्टको डेफिनेसनै क्लियर थिएन अन्त डङ्की डङ रुखहरू काटेर चाहिँ पूरा डिफरेस्टेसन हुँदै थियो. त्यहाँ त्यही कारण चाहिँ पार्लियामेन्टले चाहिँ 1980 चाहिँ यो एक्ट बनाएको थियो है. त्यहाँ यो एक्ट 5 सेक्सन मात्रै थियो एक पेजको भेरी सर्ट एक्ट तर यो एक्ट यति बेसी इम्पोर्टेन्ट भयो 12 डिसेम्बर 1996 गर्दाखेरि सुप्रिम कोर्टले एउटा जजमेन्ट र एउटा केस भएको थियो टीएन गोदावर्मन भनेर त्यति बेला चाहिँ सुप्रिम कोर्टले चाहिँ यति बेसी डिफरेस्टेसन इन्डियाभरि भएको देखेको गर्दाखेरि चाहिँ उनीहरूले यो 12 डिसेम्बर 1996 चाहिँ भन्यो कि फरेस्टको डेफिनेसन छैन रहेछ फरेस्टको लिगल डेफिनेसन थिएन है त्यति बेला इन्डियन फरेस्ट एक्टमा पनि थिएन. अन्त सुप्रिम कोर्टले के भन्यो भने यो डेफिनेसन नभएर चाहिँ चारैपट्टि रुख काटेर डिफरेस्टेसन भएर चाहिँ एकदमै सिरियस सिचुएसन छ भनेर यो अर्डर 12 डिसेम्बर 1996 चाहिँ सुप्रिम कोर्टले भन्यो फरेस्टको डेफिनेसन चाहिँ डिक्सनरीको मिनिङमा हुन्छ भन्यो नि. अब तपाईँहरूले डिक्सनरी खोल्यो भने फरेस्टको मिनिङ छ लार्ज नम्बर अफ ट्रिज इन एन एरिया भनेर है एउटा ग्रुप अफ ट्रिज इन एन एरिया. त्यहाँ सुप्रिम कोर्टले भन्यो अब यो डिक्सनरीको मिनिङको लागि चाहिँ एउटा क्राइटेरिया बनाउनु पर्ने रहेछ भनेर त्यहाँदेखि यही अर्डरमा सुप्रिम कोर्टले भन्यो कि सबै स्टेट्सले चाहिँ एउटा क्राइटेरिया बनाउनु पर्छ कि 1 हेक्टरमा कति नम्बर अफ ट्रिज हुँदाखेरि चाहिँ त्यो फरेस्ट हुन्छ भनेर. अब त्यो डेफिनेसन सबै स्टेट्सले बनाएको छ सिक्किमको पनि छ आई थिङ्क 60% ट्री कभर इन 1 हेक्टर एरिया है त्यो मैले पहिला सुप्रिम कोर्टमा केस गर्दा देखेको क्राइटेरिया. अब यो चाहिँ किन इम्पोर्टेन्ट हुन्छ भने चाहिँ जब यो डेफिनेसन बनिन्छ तपाईँको पब्लिक ल्यान्ड होस् प्राइभेट ल्यान्ड होस् फरेस्ट ल्यान्ड होस् यो ओनरसिपमा जान्दैन. यदि तपाईँको त्यो एरियामा त्यति बेसी ट्रिज छ भने अटोमेटिकली सुप्रिम कोर्टको भ्यूमा चाहिँ त्यो चाहिँ डिम्ड फरेस्ट एरिया हो भन्छ. हेर्नुहोस् है स्लाइट कन्फ्युजन छ सिक्किममा अहिले पनि मैले निकै इन्टरेक्सन गरेको छु सिभिल कोर्ट्समा फरेस्ट अफिसर्ससँग उहाँहरूले सोध्छ कि फरेस्ट को टाइटल अटोमेटिकली डिम्ड फरेस्ट हो भने फरेस्टको ल्यान्ड हो भनेर सुप्रिम कोर्टको आधारमा त्यो होइन. सुप्रिम कोर्टको इन्टेन्सन चाहिँ प्रोटेक्सन मात्रै थियो. सो तपाईँको प्राइभेट ल्यान्ड पनि हुनसक्छ त्यो डिम्ड फरेस्ट हुन्छ. ओन्ली एउटा एडिसनल रिस्पोन्सिबिलिटी चाहिँ के हुन्छ जब डिम्ड फरेस्ट एरिया हुन्छ तपाईँको त्यति बेला चाहिँ त्यो सेक्सन 2 चाहिँ तपाईँले सेन्ट्रल गभर्मेन्टकोबाट अप्रुभल चाहिन्छ त्यो एरियामा चाहिँ नन फरेस्ट काम गर्ने हो भन्ने चाहिँ त्यसले कारण चाहिँ यो 12 1296 चाहिँ एकदमै इम्पोर्टेन्ट हो है. यो हामीले एउटा सुप्रिम कोर्टमा केसमा पनि अपियर गरेको थियो गोवा फाउन्डेसन भन्नेमा एनजीटीबाट स्टार्ट गरेको थियो 2014 भएको थियो. फाइनली हामीले त्यो केस जित्यो 2024. त्यसमा चाहिँ के भएको थियो भने गोवाले त्यही सुप्रिम कोर्टको अर्डरको कम्प्लायन्समा चाहिँ उहाँहरूले

0: एउटा क्राइटेरिया बनाएको थियो 40% ट्री कभर इन वान हेक्टर एरिया भनेर. गोवा फाउन्डेसन एनजिओले चाहिँ च्यालेन्ज गरेको थियो त्यो 40% ट्री कभर इन द एरिया भनेर. फाइनली हामीले सुप्रिम कोर्ट जाँदाखेरि चाहिँ त्यो केस चाहिँ जित्यो. सुप्रिम कोर्टले भन्यो यो क्राइटेरिया ठिकै छ, यो त्यो चाहिँ स्टेटको टेक्निकल एक्सपर्टिजको बेसिसमा हो भनेर. हो
1: हजुर.
0: त्यहाँदेखि नेक्स्ट ल चाहिँ तपाईँको इन्भाइरोमेन्टल प्रोटेक्सन एक्ट भन्ने बनाएको छ. त्यो पनि के हुन्छ भने चाहिँ 1986 बनाएको छ. इन्भाइरोमेन्टल प्रोटेक्सन एक्टले गर्दाखेरि भेरियस अथोरिटिज भनेको छ, जस्तो स्टेट इन्भाइरोमेन्टल इम्प्याक्ट असेसमेन्ट अथोरिटी, स्टेट इन्भाइरोमेन्टल असेसमेन्ट कमिटीहरू भन्ने छ है. यो एकदमै इम्पोर्टेन्ट काम गर्छ. इन्भाइरोमेन्टल प्रोटेक्सन एक्टमा चाहिँ सेभरल लज बनाएको छ मिनिस्ट्री अफ इन्भाइरोमेन्टले. खास लिटिगेसन चाहिँ तपाईँको त्यो नोटिफिकेसन्स र त्यो रूल्सको बेसिसमा हुन्छ इन्भाइरोमेन्टल ल. हामी त म त इन्भाइरोमेन्टल ल गरेको 2019 हो एनजिटीमा. अन्त मोस्ट अफ द टाइम हाम्रो नर्मल सिटिजन्स या त ल स्टुडेन्ट्सहरूले सोध्छ कसरी चाहिँ इन्भाइरोमेन्टल लमा केस हुन्छ भने, किन उहाँहरूले ज्यादा पढ्छ संविधानको बेसिसमा मात्रै भएको. तर एकदमै हार्ड कोर अन द ग्राउन्ड इन्भाइरोमेन्टल लको लिटिगेसन जस्तो कोर्ट केस चाहिँ यो तपाईँको एनजिटीमा हुन्छ, यो रूल्स नोटिफिकेसन्सहरूकै आधारमा. जस्तो म एक दुईवटा केस पनि भन्छु. इन्भाइरोमेन्टल प्रोटेक्सन एक्टमा एउटा नोटिफिकेसन छ तपाईँको इन्भाइरोमेन्टल इम्प्याक्ट असेसमेन्ट नोटिफिकेसन 2006 है. त्यो चाहिँ मिनिस्ट्रीले चाहिँ यो एक्टको आधारमा बनाएको. त्यसले चाहिँ के भन्छ, कोही के प्रोजेक्टहरू स्टार्ट गर्नु अगाडि चाहिँ त्यसको पहिला क्लियरेन्स चाहिन्छ, इन्भाइरोमेन्टल क्लियरेन्स चाहिन्छ भन्छ. त्यो बिना त्यो प्रोजेक्ट स्टार्टै गर्न सक्दैन भन्छ. किनभने उनीहरूले त्यो प्रोजेक्टहरू आइडेन्टिफाई गरेको छ कि यो चाहिँ एकदमै पल्युसन हेभी प्रोजेक्ट हो, डेन्जर हुन्छ, त्यही कारण पहिल्यै चेक गरौं भनेर है. त्यस्तै खालको अर्को रूल पनि छ, म्यानुफ्याक्चर स्टोरेज एन्ड इम्पोर्ट अफ ह्याजर्डस केमिकल रूल्स भन्ने. त्यो पनि इन्भाइरोमेन्टल प्रोटेक्सन एक्टमै छ. अब सिक्किमको कन्टेक्स्टमा प्र्याक्टिकली उहाँ हाम्रो लिसनर्सहरूलाई चाहिँ दुईटा इम्पोर्टेन्ट केस छ सिक्किममा इन्भाइरोमेन्टल लको. एउटा चाहिँ तपाईँको योध बहादुर थापा भर्सेस बीपीसीएल भन्ने थियो. यो चाहिँ के थियो भने रङ्पूमा चाहिँ बीपीसीएलले 10 लाख लिटर्सको चाहिँ फ्युल डिपो बनाउनु आँटेको थियो होइन डिपो. अन्त पेटिसनरको घर चाहिँ उहाँकै नेक्स्ट साइडमै थियो है. त्यति बेला जब स्टेट अफ सिक्किम हाम्रो लर्नेड डिस्ट्रिक्ट कलेक्टरहरूले इन्टरभिन गर्न सक्यो, त्यति बेला लको ग्याप थियो, लमा के त्यो रूल्सै थिएन कि रिस्ट्रिक्ट हुन्छ भनेर. सो स्टेटको एकदमै ह्यान्ड्स वर टाइट बेसिकली, स्टेटकोमा त्यही थिएन. त्यसको बाद पेटिसनर के गयो, उहाँ चाहिँ एनजिटी गयो. एनजिटी जाँदाखेरि चाहिँ एनजिटीले के नोटिस गर्यो भने चाहिँ एनजिटीको एउटा रूलै रहेछ पेट्रोल पम्पको चाहिँ डिस्टेन्सिङ क्राइटेरिया भनेर. एउटा घर रेसिडेन्सियल एरिया भनेर 50 मिटर चाहिँ टाढै हुनुपर्छ भनेर पेट्रोल पम्पको. तर एनजिटीले जब त्यो नोटिस गर्यो डिपोको त रूलै छैन भनेर, त्यहाँदेखि फाइनली एनजिटीले हाम्रो स्टेट गभर्मेन्टसँग कोलाबोरेट गरेर चाहिँ फाइनली चाहिँ डिपोको रूल बनायो यो केसमा. अब चाहिँ फ्युल डिपो चाहिँ मिनिमम 200 मिटर डिस्टेन्स हुनुपर्छ रेसिडेन्सियल
1: एरियाबाट.
0: यो एकदमै इम्पोर्टेन्ट रोल हो, किन फर्स्ट त सिक्किमको मान्छेले यो केस लडेको, सेकेन्डली सिक्किमको मान्छेले गर्दाखेरि अल ओभर इण्डियामा अब डिपोहरूको 200 मिटर डिस्टेन्स चाहिँ मिनिमम राख्नुपर्छ घरबाट बनेका छ. यो चाहिँ एकदमै एउटा हिस्टोरिक केसै हो. त्यहाँ नेक्स्ट केस त अब मोस्ट लिस्नरहरूलाई थाहा पनि छ होला, सबैजना वेस्ट पोइन्ट मल पनि जान्दैछ है. यो चाहिँ वेस्ट पोइन्ट मल केस भन्छ, यो पनि एनजिटीमै भएको. यो हाम्रो म्याडम बिना बास्नेतले केस फाइल गरेको थियो. त्यति बेला म चाहिँ गान्तोक स्मार्ट सिटीको लागि अपियर गरेको थियो यो केसमा. यो केसमा चाहिँ फर्स्ट के भएको थियो भन्यो भने चाहिँ म्याडम बिना बास्नेतले एनजिटीमा यो केसको अगेन्स्टमा केस फाइल गरेको थियो. त्यहाँदेखि त्यो केस फाइल गर्दाखेरि चाहिँ के भएछ भने चाहिँ एक्सिडेन्टली उहाँ के मिस्टेक भएर अर्को प्रोजेक्टको डकुमेन्ट हालेछ. अन्त त्यो एनजिटीले त्यो केस चाहिँ डिसमिस गरिदियो, स्टे नै डिसमिस गरिदियो किन अर्को प्रोजेक्टको हाल्यो भनेर. त्यहाँदेखि म्याडमले फ्रेस केस फाइल गरेको थियो. त्यो फ्रेस केसमा चाहिँ उहाँको मेन प्रेयर के थियो कि यो बिल्डिङको कन्स्ट्रक्सन चाहिँ बिल्डिङ बायलज भाइलेट गर्छ हो, सिक्किमको बिल्डिङ बायलज र इन्भाइरोमेन्टली कम्प्लायन्ट छैन भनेर. त्यहाँदेखि यसको हियरिङ पुरा लामो गयो. इभेन्चुली कोर्टले उहाँको केस डिसमिस गर्यो. तर दुईटा इम्पोर्टेन्ट चिज चाहिँ कोर्टले ल ले डाउन गर्यो. फर्स्ट चाहिँ एनजिटी एक्टमा सिक्किम बायलजको जुरिस्डिक्सनै थिएन. तर एनजीटीले भन्यो कि बाइलजमा सिक्किमको बिल्डिङ बाइलजको जुरिस्डिक्सन छैन भने पनि इन्भाइरोमेन्टको इस्यू हो भने हामी हेर्नु सक्छ भनेर बाइलज एक्जामिन गर्यो है. बाइलज एक्जामिन गरेर उनीहरूले बुझ्यो कि यो बाइलजको चाहिँ उनीहरूले यो फाइभ लजदेखि अबभ चाहिँ प्रपर गभर्मेन्ट स्ट्याचुटरी अप्रुभलै पाएको थियो विथ प्रपर इन्भाइरोमेन्टल कन्सल्टेन्स भनेर. सेकेन्डली एनजीटीले नोटिस गर्यो यो इन्भाइरोमेन्टल क्लियरेन्स पनि सेन्ट्रल गभर्मेन्टबाटै आएको थियो सबै यसको एक्सपोजर हेरेर. अन्त त्यहाँदेखि चाहिँ एनजीटीले चाहिँ त्यो केस चाहिँ डिसमिस गराइदियो. त्यहाँदेखि नेक्स्ट चाहिँ वाटर एन्ड एयर पल्युसन एक्ट छ. दुईटा एक्ट हो तर हामीले जोइन्टली नै रिड गर्छ किन प्रोभिजन सेम छ है. यसले चाहिँ के बनायो भने चाहिँ सेन्ट्रल पल्युसन कन्ट्रोल बोर्ड भन्ने एउटा अथोरिटी बनायो. स्टेटमा चाहिँ स्टेट पल्युसन कन्ट्रोल बोर्ड भन्ने अथोरिटी बनायो. यो स्टेट पल्युसन कन्ट्रोल बोर्डले एकदमै इम्पोर्टेन्ट ड्युटी फुलफिल गर्छ तर लिमिटेड अहिले टाइममा चाहिँ के भन्छु भने चाहिँ स्टेट पल्युसन कन्ट्रोल बोर्डले कन्सेन्ट टु एस्टाब्लिश द कन्सेन्ट टु अपरेट लाइसेन्सेस दिन्छ है. अन्त सीपीसीबीले चाहिँ सेन्ट्रल पल्युसन कन्ट्रोल बोर्डले एउटा लिस्ट अफ इन्डस्ट्रीज भन्ने बनाएको छ, क्याटेगराइजेसन अफ इन्डस्ट्रीज. उहाँले चाहिँ डिफरेन्ट इन्डस्ट्रीजलाई चाहिँ रेड, ओरेन्ज, ग्रीन, व्हाइटमा क्याटेगराइज गरेर त्यो कन्सेन्ट टु एस्टाब्लिश द कन्सेन्ट टु अपरेट लाइसेन्सेस त्यो पिरियड त्यो कति पल्युटिङ छ भनेर दिन्छ है. व्हाइट क्याटेगोरीको लागि फेरि तपाईँको कन्सेन्ट पर्दैन.
1: हजुर हजुर.
0: इन्ट्रेस्टिङली सिक्किमको कन्सेन्टमा चाहिँ मैले के देखेको छु भने हाम्रो ग्याराजेस पूरा छ, जस्तो इन्द्रा बाइपासहरूमा छ.
1: हजुर हजुर.
0: ज्यादातर लोकलाई थाहा छैन कि खासमा गराजलाई पनि कन्सेन्ट टु एस्टाब्लिस र कन्सेन्ट टु अपरेट चाहिन्छ.
1: हजुर.
0: तर मोर अर लेस कोलाई थाहा छैन पनि त्यही कारण कन्सेन्ट टु एस्टाब्लिस र कन्सेन्ट टु अपरेट गरेको छैन होला. किन तपाईँले हेर्यो भने गराजमा त्यो जुन चाहिँ ऑयलहरू लिक हुन्छ त्यो पनि पल्युटिङै हो. त्यही कारण चाहिँ लमा चाहिँ खासमा चाहिँ गराजेसहरूको पनि कन्सेन्ट टु एस्टाब्लिस र कन्सेन्ट टु अपरेट चाहिन्छ तपाईँको.
1: हजुर हजुर. र सर हामी कार्यक्रमको अन्तमा आएका छौं र अन्तमा हाम्रो कानूनी कुरा कार्यक्रमको विषय फन्डामेन्टल ड्युटिज इन रेस्पेक्ट अफ इन्भाइरोमेन्ट प्रोटेक्सन इन्सर्ट इन आर्टिकल 48A एन्ड आर्टिकल 51AG अफ दि इन्डियन कन्स्टिट्युसन बारे के कस्तो सुझाव सल्लाह हाम्रो श्रोतागणलाई साझा गर्न चाहनुहुन्छ त?
0: मेरो सजेसन चाहिँ यति छ, यो सबै लेक्चर सुन्नुको बाद चाहिँ एउटा चिज याद गर्नुहोस्, डाइरेक्टिभ प्रिन्सिपल्स र फन्डामेन्टल ड्युटिजले चाहिँ प्रायोरिटी चाहिँ फन्डामेन्टल राइट्सले नै पाउँछ. तर फन्डामेन्टल राइट्सले तपाईँको इम्पोर्टेन्स पायो भनेर यो भुलिनु हुँदैन कि राइट्स सँगसँगै ड्युटिज छ. सो आफ्नै कर्तव्य पालन गर्नुपर्छ. जस्तो फन्डामेन्टल ड्युटिजमा इन्भाइरोमेन्ट प्रोटेक्सनको ड्युटी छ हरेक सिटिजनको, त्यो फलो गर्नुपर्छ. अन्त स्टेटलाई पनि ड्युटी छ. त्यही कारण हामीले राइट्स सँगसँगै आफ्नो ड्युटिज पनि ब्यालेन्स गर्नुपर्छ.
1: हजुर. त श्रोता यतिन्जेल हामीले प्रस्तुत गर्यौं कानूनी कुरा कार्यक्रममा फन्डामेन्टल ड्युटिज इन रेस्पेक्ट अफ इन्भाइरोमेन्ट प्रोटेक्सन इन्सर्ट इन आर्टिकल 48A एन्ड आर्टिकल 51AG अफ दि इण्डियन कन्स्टिट्युसन अर्थात भारतीय संविधानमा पर्यावरण संरक्षणसँग सम्बन्धित मौलिक कर्तव्य अनुच्छेद 48A र अनुच्छेद 51AG बारे र यस विषयमाथि यतिन्जेल हाम्रो स्टुडियोमा रहेर हामीलाई जानकारी दिइरहनु भएको थियो सिक्किम राज्य विधिक सेवा प्राधिकरण यानि सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीका प्यानल एडभोकेट श्री काजी साङ्गे तुपदिनज्यूले. त सर तपाईँलाई आकाशवाणी गान्तोक अनि सम्पूर्ण श्रोतागणको तर्फबाट यतिका महत्वपूर्ण जानकारी हामीलाई दिनुभएकोमा धेरै धेरै धन्यवाद.
0: थ्याङ्क यू.
1: श्रोता रूखपात हरियाली त मानव बिना पनि बाँच्न सक्छन् तर त्यो हरियाली यदि प्राकृतिक कोखबाट हटाइदिनु हो भने हामी यो संसारको कल्पना पनि गर्न सक्दैनौं. त्यसैले श्रोता हामी सबै मिली पर्यावरणको संरक्षण गरौं. हस्त प्रिय श्रोता आजलाई भने कानूनी कुरा कार्यक्रमको प्रकरणमा समेटिएको विषय यति नै. आउँदा दिनहरूमा यस्तै अन्य नवीनतम विषयहरूको साथमा पुनः हाम्रो भेट हुने नै छ. तबसम्मका लागि म कार्यक्रम संचालक मोहन दाल पनि हजुरबाट विदा लिँदैछु. नमस्ते. शुभरात्री.
2: यतिन्जेल सुन्नुभयो कानूनी कुरा कार्यक्रम. हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं.

मिटरमेपको 213.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। यसका साथै श्रोताले हामीलाई एफएम कञ्चनजंगा अन्तर्गत 103 मेगाहर्जमा अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब सुन्नुहोस् आज अब उसो प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्तमा जानकारी। अहिले 6:40, 6:45 अनि 6:50 सुन्नुहुनेछ प्रादेशिक समाचार। 6:55 मुक्ति प्रसाद उपाध्यायद्वारा लिखित नेपालीमा एक रेडियो नाटक कन्नु र मन्नु। 7:25 यस

0: नेपालीमा राष्ट्रिय समाचार भने 7:35 कार्यक्रम हिन्दी अनुरोध संगीत यसरी 8 बजे गजल सुनाउनेछौ। एकै कलाकार आशा भोसलेको आवाजमा भने 8:30 कार्यक्रम सुर संचार अन्तर्गत सितार वादन सुनाउनेछौ उस्ताद इमरान खाँबाट। यसरी 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार। 9:15 स्पटलाइट भने 9:30 राष्ट्रिय विशेष कार्यक्रम। श्रोता 10 बजेदेखि विभिन्न हिन्दी फिल्मका गीतहरू सुनिसकेपछि रात्रिको 10:30 कार्यक्रम समापनको घोषणासँगै आजको हाम्रो सम्पूर्ण सेवा पूरा हुँदछ। यतिन्जेल सुन्नुभयो आज अब उसो प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्तमा जानकारी सो पूरा भयो।
1: बन्धु नयाँ कार जित्नेको मौका, वाओ, पापाको सरप्राइज दूंगी। बस थोड़ी सी तो उनकी डिटेल भरनी है।
2: रुक जा बुद्धू।
3: व्हाट?
4: ऐसे पॉपअप से सावधान रहो, स्कैमर्स पर्सनल डिटेल्स का गलत यूज कर सकते हैं।
1: तो समझ गई ना, रिलैक्स। पर कार्ड जीत जाते तो पापा होमवर्क नहीं कराते।
4: आरबीआई कहता है स्मार्ट बनो, कूल रहो।
5: Less premium, more bonus. Most suitable for your loved ones. RPL Life, nothing better than this.
6: Give your family a secure life with Rural Post Life Insurance. RPLI Life Insurance Policies. Contact your nearest post office today or log on to indiapost.gov.in.
0: श्रोता अब सुन्नुहोस् भोलि बिहानको सेवामा प्रसारण गरिने कार्यक्रम सम्बन्धी छोटकरीमा जानकारी। भोलि बिहानको सेवा शुभारम्भ हुनेछ प्रातःकाल 6:30 मंगलध्वनिको साथमा। 6:35 कार्यक्रम भक्ति प्रभात, 6:55 अनि 7 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार। 7:05 कार्यक्रम गोल्डन मेलोडिज, 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट रिले गरेर समाचार सुन्न सक्नुहुनेछ। 7:35 कार्यक्रम प्रणाम सिक्किम, यसरी 8 बजे अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार। 8:30 नर्थ इस्ट न्यूज बुलेटिन भने 8:40 सांगीतिक कार्यक्रम गीतिमाला। 9:02 अर्को सांगीतिक कार्यक्रम चित्रांजली भने 10:02 कार्यक्रम ताजे तराने। 10:30 एफएम गोल्डका कार्यक्रमहरू रिले गरेर सुनाउनेछौ श्रोता। 11:40 कार्यक्रम नारी संसार। 12:40 सामूहिक गीत अनि पाठको कार्यक्रम ओरिया गीत सुनाउनेछौ भने 1 बजे एनसीईआरटीद्वारा प्रायोजित कार्यक्रम। 1:30 विविध भारतीका सेवाहरू रिले गर्नेछौ। 2 बजे अनि 2:15 दिवा समाचार आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ। श्रोता समय साँझको 6:40 हुन लागेको छ। प्रस्तुत छ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा। केही क्षण प्रतीक्षा साँच्नुहोला।

0: बोला कि कौन से सेक्टर में, मेरे लिहाज में आप एक एज अ म्यूचुअल फंड इन्वेस्टर आप ये यही
1: यो आकाशवाणी गान्तोक हो, प्रादेशिक समाचार अभिगेल राईबाट सुन्नुहोस्। सिक्किम निर्वाचन विभागले विशेष गहन संशोधन एसआईआर अन्तर्गत जारी गरिएका करिब 90,000 सूचनालाई अन्तिम निर्णय नभई प्रमाणीकरण प्रक्रियाको हिस्सा भएको स्पष्ट गरेको छ। मुख्य निर्वाचन अधिकृत राजकुमार यादवका अनुसार मस्यौदा मतदाता नामावलीमा करिब 4,33,000 मतदाता समावेश छन् भने लगभग 37,000 नाम अस्थायी रूपमा हटाइएका छन्। सूचना प्राप्त गरेका मतदाताले आफ्नो योग्यता पुष्टि गर्न सम्बन्धित निर्वाचन दर्ता अधिकारी समक्ष आवश्यक कागजात पेश गर्ने अवसर पाउनेछन्। 2002 को आधारभूत मतदाता

0: नामावलीमा नाम नभएका तथा नाम थर वा अन्य विवरणमा फरक देखिएका मतदातालाई प्रमाणीकरणका लागि सूचना पठाइएको हो। निर्वाचन विभागले योग्य मतदातालाई आवश्यक कागजात सहित फाराम 6 बुझाउन आग्रह गर्दै जुलाई 11, 12, 25 र 26मा विशेष प्रमाणीकरण शिविर सञ्चालन गर्ने जनाएको छ। अन्तिम मतदाता नामावली सेप्टेम्बर 6मा प्रकाशित हुनेछ। यसअघि मतदाताले मुख्य निर्वाचन अधिकृतको वेबसाइट वा आफ्नो बीएलओ मार्फत नामावलीमा रहेको विवरण जाँच गरी आवश्यक संशोधन गर्न सक्नेछन्। सहकारी सप्ताह समारोह 2026को एक भागको रूपमा सहकारी विभागले हरित सहकारी दिवस भन्ने मूल नारासहित 6ठौं दिन राज्यव्यापी बिरूवा रोपण अभियान सञ्चालन गरी मनाएको छ। सहकारी विभागको मुख्यालय र सबै जिल्ला कार्यालयहरूमा बिरूवा रोपण अभियान मनाएको थियो। विभागका अधिकारीहरू, विभिन्न सहकारी संस्थाका सदस्यहरू र अन्य हितधारकहरूले वातावरण संरक्षण र दिगो विकासप्रति आफ्नो सामूहिक प्रतिबद्धता प्रदर्शन गर्दै सक्रिय रूपमा भाग लिएका थिए। राज्यव्यापी अभियान अन्तर्गत 62वटा सहकारी संस्थानहरूको सक्रिय सहभागितामा कुल 4,500 बिरूवा रोपिएका छन्। यस कार्यक्रमले हरित क्षेत्र विस्तार गर्न र समुदायमा वातावरण संरक्षणप्रति जनचेतना जगाउन महत्वपूर्ण योगदान पुर्याएको छ। लायन्स क्लब अफ रानीपुलका 8 सदस्यहरूले आज हङकङमा आयोजित लायन्स अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाएका छन्। सहभागीहरूले महाधिवेशनमा विश्वभरका लायन्स क्लबहरूले सञ्चालन गरिरहेका सामाजिक सेवाका विविध गतिविधिहरूबारे जानकारी प्राप्त गर्नु अत्यन्त प्रेरणादायी अनुभव भएको बताएका छन्। अधिवेशनका क्रममा विश्वभरका लायन्स क्लबहरूले न्यून स्रोत साधनको प्रभावकारी उपयोग गर्ने सन्दर्भमा विभिन्न अध्ययनहरू प्रस्तुत गरेका थिए। महाधिवेशनमा लायन्स क्लब अफ रानीपुलका निवर्तमान पूर्व अध्यक्ष डाक्टर एलपी शर्मा लगायत अन्य 7 सदस्य रहेका थिए। सिक्किममा समावेशी खेलकुदको प्रवर्धन गर्ने दिशामा महत्वपूर्ण कदम चाल्दै विशेष ओलम्पिक्स भारत सिक्किम च्याप्टरले हिजो खेलकुद तथा युवा मामिला विभागको अध्यक्षको कार्यालयबाट 4 प्रशिक्षकलाई नागाल्याण्डको डिमापुरमा आयोजना हुने विशेष ओलम्पिक्स भारत अन्तर्गत समावेशी खेलकुद सम्बन्धी प्रशिक्षण कार्यक्रममा सहभागी हुन औपचारिक रूपमा विदाई गरेको छ। प्रशिक्षणका लागि प्रस्थान गर्ने प्रशिक्षकहरूमा एकलव्य छेत्री, चन्द्रमाया दास, डोमा शेर्पा तथा महेश पोखरेल रहेका छन्। विदाई कार्यक्रम विशेष ओलम्पिक्स भारत सिक्किम च्याप्टरका अध्यक्ष रिङजिङ ओङ्गेल छोपेलको अध्यक्षतामा सम्पन्न भएको थियो। विदाई कार्यक्रमपछि सम्पन्न भएको उच्चस्तरीय बैठकमा अन्तर जिल्ला फुटसल प्रतियोगिता अनि त्यसपछि सिक्किम फुटबल संघको सहकार्यमा राज्यस्तरीय फुटसल प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको छ। बैठकमा शिक्षा विभागका सचिव टासी छोपेलले विशेष आवश्यकता भएका बाल बालिकालाई मध्यनजर राख्दै विद्यालयहरूमा समावेशी खेलकुद र फुटसल कार्यक्रम सञ्चालन गर्न शिक्षा विभागबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। चुङथाङका एसडीएम अरूण छेत्रीले लाचुङको तिलिङमा हालै गएको पहिरोको स्थितिको समीक्षा गर्न स्थलगत भ्रमण गर्नुभयो। लाचुङ जुम्साका पिपोनसँगै एसडीएमले प्रभावित क्षेत्रको विस्तृत निरीक्षण गरी क्षतिग्रस्त सड़कको पुनस्थापना गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभयो। मौसम विभागले आज सिक्किमभर सामान्यतया आकाश बदलिरहने र केही स्थानमा चट्याङसहित मेघ गर्जन हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। आज अधिकतम तापक्रम 25 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस मापन गरियो। विभागले भोलि राज्यमा सामान्यतया आकाशमा बदलिरहने र एकाध स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना जनाएको छ। भोलि अधिकतम तापक्रम 26 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको छ। प्रादेशिक समाचार पूरा भयो।
1: नम्बोङ सुदरी गोङतो गोम अलोङ लन्सु सेनङ ओ अंगेल रोंग ब्लम

श्रोता, हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। प्रस्तुत छ नेपालीमा एक नाटक गन्नु र मन्नु, लेखक मुक्तिप्रसाद उपाध्याय भनी प्रस्तोता रुस्तम लेप्चा।

0: होइन, को छ हौ घरमा? घरको ढोका त खुल्लै छ, म त स्वाट्टै भित्रै पो बसे त। कोही छ?
1: छ नि हौ, छ, किन नहुनु। घर खुल्लै भएपछि घरमा मान्छे त हुनै पर्यो नि, तर को होला नि यति बेला यो दिउँसो मास?
0: म हौ, म पहिले कहिले नचिनेको एउटा नौलो मान्छे म। अनि म दिउँसै आउन मन पर्यो, के गर्नु, मन थाम्न सकिन।
1: अनि यस उमेरमा मलाई तँ भन्ने मान्छे कुन चाहिँ आयो होला हौ? बोली त सुने जस्तो पनि लाग्छ तर ठम्म्याउनै सकिन। उता फर्किएर किन बोलेको हजुर? अनुहार देखाउनु हुँदैन कि कसो? अनुहार हेरौँ त।
0: किन नहुनु, लु हेर मेरो अनुहार हेर। चिनिस गर्नु अब, चिनिस मलाई।
1: अपुई धत्तेरी हौ, को न आयो भनेको त यो मन्नु पाजे पो रहेछ। आज बिहान बिहान कसको चाहिँ मुख हेरेको थिएँ कुन्नी, हे भगवान। बस यहाँ सोफामा
0: ल ल,
1: तर हतारमा आएको छस् भने चाहिँ नबस, तुरन्त गइहाल।
0: छैन हौ, छैन, मलाई आज त्यति हतार छैन। व्यस्त समयलाई नि बाकसभित्र थुनेर मसित भएका सम्पूर्ण रहल पहल समयलाई पोको पारेर आएको छु, बुझिस।
1: तेरो त गफै मिठो, बस्दै गर, म चिया लिएर आउँछु।
0: ए सुन त सुन त, चिया त खाँदै गरौला नि, होइन, धेरै दिनपछि भेट भएको, पहिले धक पुकालेर गफ गरौँ, होइन। अनि गर्नु सुन त, घरमा अरू कोही छैन, त एक्लै हो?
1: अब तँलाई अरू चाहिँ को चाहियो, म भए पुगेन।
0: कस्तो कुरा गरेको तैँले, तँ भएपछि त अनि मलाई त सम्पूर्ण संसार नै भए जस्तो लाग्छ।
1: भन्दा पनि तँ कता छस् हौ, तेरो त नाकमुख देखिँदैन त।
0: त्यही त, नाकमुख देखाउन आएको यी हतार हतार, बुझिस।
1: अहिले चाहिँ कहाँबाट आइस त?
0: अमेरिकाबाट आएको।
1: अमेरिकाबाट? अनि झोली तुम्बे चाहिँ खोइ?
0: त्यही त, मेरो बनाउँदो त्यो फ्ल्याटमा फ्याँकेर तँलाई भेट्न हतार हतार कुद्दै आएको नि।
1: फ्ल्याटमा किन? अन्त तेरो त घर थियो त यहाँ।
0: छोराछोरी पढाउन र उनीहरूलाई विदेश पठाउन मेरो घर जग्गा जमिन बेचेको तँलाई थाहै छ त, होइन र?
1: त्यो त थाहा छ नि, तर फ्ल्याट किनेको चाहिँ मैले पत्तो पाइन।
0: त्यति बेला त नाति खेलाउन अमेरिका गएकी थिइस्, म तँलाई भेट्न आएको थिएँ।
1: ए त्यस बेला ठिक भनेस्, म छोरीको घरतिर अमेरिका गएकी थिएँ नि।
0: के गर्छस् त गर्नु, साहस सौन्जेल बाँच्नु त पर्यो नि, होइन र? कुरा के भने नि गर्नु, मलाई तेरो सम्झनाले धेरै सताएको थियो अघि, त्यसैले हानिएर आएको है तँलाई भेट्न।
1: मन्नु टेलिप्याथी भएछ कहाँ होला त्यो पाजी मन्नु भनेर, केही दिनदेखि मलाई पनि तेरो सम्झना आइरहेको थियो। ठ्याक्क त आइपुगे, अचम्मै भयो। ल,
0: मनले मनलाई बोलाएपछि नि यस्तै हुन्छ, बुझिस् त। मनको आकर्षण भन्दा आत्मीय अर्को केही छैन संसारमा, होइन र?
1: त्यो त छैन, म पनि मान्छु, मन त हाम्रो पनि मिलेकै हो नि उहिलेदेखि नै, होइन त मन्नु?
0: हो नि हो नि, मन त मिलेकै थियो नि, तर के गर्नु, हामी एक हुन सकेनौ।
1: अब अहिले त्यो तरलाई यहाँ पसारो नभन तैले, अन्त भन् त, तेरो छोराछोरी अब यता फर्कँदैनन् होइन त?
0: हो हो, पक्कै हो, हुर्किएर पखेटा पलाइसकेपछि उडेर गइहाल्दो रहेछन्। एकपल्ट फुत्किएपछि त नि के फर्किन्थे र? छोराले चाहिँ परार बिहे गर्यो, कहाँ नाति पनि पछ त, अहिलेसम्म छोरीले चाहिँ बिहे गरेकी छैन, अब उसले पनि उतै रोजेर बिहे गर्ने हो, जसो जसो गर्छन् गरून् है, अब म त टाउको नदखाउने गर्नु।
1: कुरा नगर, मेरो पनि त यस्तै त छ नि, दुख्यो भन्न पाइँदैन, भन्नु पनि कसलाई, कहिले त बिहान कम्मर दुखेर उठ्नै सक्दिन, कस्तो हुन्छ भने नि, खै के भन्नु अब।
0: अनि तँ त छोरी कहाँ गएकी थिइस्, उतै बस्नु नि ढुक्कले।
1: होइन, त्यहाँ त छोरी सुत्केरी हुँदा गएकी थिए नि।
0: अच्छा,
1: सुत्केरीको स्याहार गर्न छोरीलाई स्याहार्नु गएको थियो, अब निकै बसे, तर सबैलाई आफ्नै घरै प्यारो लाग्छ,
0: हो नि,
1: मलाई पनि अब घर फर्केर आउनु मन पर्यो, जन्मिएको हुर्किएको ठाउँ नै प्यारो, त्यसपछि आए आफ्नै घर स्याहार्न, यी अब यस्तै छ यहाँ।
0: त्यो त हो, तलाई कुनै रोगले त छोएको छैन?
1: भगवानको दयाले अहिलेसम्म त यो प्रेसर डायबिटिज भन्ने केही लागेको छैन। अनि तलाई नि?
0: भगवानको जय होस् है, मलाई पनि केहीले छोएको छैन।
1: कति राम्रो, त्यसैले त तँ अहिले पनि ह्यान्डसम फ्रेस देखिन्छस् त।
0: त्यसो नभन्न हौ, त्यसो नभन्, मेरो मनै तुलबुलिन्छ। तैँले त्यसो भनिस् भने नि अहिले पनि तँलाई भगाउँ भगाउँ लाग्छ है फेरि।
1: नचाहिँदो कुरा गर्छस्। हुन त यो एक्लोपनमा आफन्त र साथीभाइको सानिध्य पनि ठुलो कुरा रहेछ है मन्नु।
0: एक्लो भएर होला हौ त्यस्तो अनुभव भएको, होइन र गर्नु? तेरो छोराले पनि त उतै बिहे गर्यो होला?
1: मेरो छोराले बिहे त गरिहालेको छैन।
0: अच्छा,
1: केटी चाहिँ हेरेको छु म भन्थ्यो, अब कस्तो केटी हेरेको होला के थाहा।
0: मेरी छोरीले पनि त बिहे गरेको छैन, उसले पनि नेपाली केटो नै हेरेकी छु भन्थे। आ अब जे जे गर्छन् गरून् है, मेरो केही भन्नु छैन, आफ्नो इच्छा गरून्।
1: म पनि त्यही भन्छु, उनीहरूले आफ्नो इच्छा पूरा गरून्, उनीहरूलाई कुनै बन्धनमा राख्न चाहन्न म पनि।
0: ठिक भनिस, ठिक भनिस।
1: हामीले हाम्रो चाहना पूरा गर्न पाएनौ, आजको जस्तो कहाँ थियो त स्वतन्त्र जमाना?
0: थिएन, थिएन।
1: माया, प्रेम, श्रद्धा र आफ्नोपनको पारिवारिक बन्धन थियो, तँलाई थाहै छ।
0: हो नि,
1: धेरै कुरा सोच्नु पर्थ्यो हामीले।
0: जात पातकै साँगुरो सोचमा बाँधिएर हाम्रो समाज पानी जमेको फोहोरी र घिनलाग्दो दह बन्यो।
1: ठिक भनिस्।
0: स्वच्छ बग्ने स्वतन्त्र खोला हुन कहिल्यै पनि सकेन हाम्रो समाज, होइन? एक अर्कालाई स्वीकार गर्न नसक्दा हाम्रो जाति एकताको डोरीमा बाँध्न सकेको छैन।
1: त्यही त, तैले एकदम ठिक कुरा गरिस्। मलाई पनि याद आउँछ त्यस बेलाको कुरा। त्यति बेला सुन्न मन्नु, म कलेजको एक्जाम सकेर एक दिन यस्तै यस्तै के कुरा सोचेर मेरो कोठामा एक्लै बसिरहेकी थिए। आमा त एकदम खुसी मुद्रामा मेरो कोठामा आउनुभयो।
2: छोरी गरिमा, मेरी छोरी।
3: हजुर आमा, कस्तो अचम्म, तपाईँ त निकै खुसी देख्नुहुन्छ त। के भयो यस्तो?
2: हो नि, आज त्यस्तै भयो, म आज निकै खुसी पो छु त। अनि तँ चाहिँ यहाँ एक्लै एक्लै बसेर के सोचिरहेकी थिइस् नानी?
3: त्यही, मेरो बिएको परीक्षा पनि सकियो, रिजल्ट त पक्कै राम्रो हुन्छ। अब म चाहिँ कुन युनिभर्सिटी जाउँ भनेर सोच्दै थिएँ।
2: तेरो परीक्षा पनि राम्रो भएको छ, म खुसी छु। तैँले अब केही सोच्नु पर्दैन, अब तेरो सोच्ने दिन गए, बुझिस?
3: बुझिन आमा, तपाईँका कुरा मैले केही बुझिन। मेरा सोच्ने दिन कसरी गए?
2: यहाँ सुन छोरी, छोरीहरूले धेरै पढेर के हुन्छ? जति नै पढे पनि चुल्ला चौका छोरा छोरीको पछाडि कुद्नु परिहाल्छ, उनीहरूको गुमुत सोर्नु परिहाल्छ।
3: ती पुराना कुरा हुन् आमा, अचल नि छोराहरू भन्दा छोरीहरू धेर काम गर्छन् नि, बुझ्नुभयो? छोरीहरू पनि डाक्टर इन्जिनियर बन्छन्, अन्तरिक्षमा जान्छन्, युद्ध गर्छन्, छोरीहरू राष्ट्रपति बन्छन्, प्रधानमन्त्री बन्छन्, देश चलाउँछन् है आमा।
2: त्यो त थाहा छ नि मलाई पनि। छोरी सुन त, आज म किन खुसी छु भन त?
3: हे भगवान्, तपाईँको खुसीको कारण के हो? तपाईँले नभनी मलाई चाहिँ कसरी याद हुन्छ?
2: तँलाई थाहा छ, आज हामीले तेरो बिहेको कुरा पो छिनाफाना गरेर आयौ त।
3: अरे अरे के अरे आमा, मेरो बिहेको कुरा?
2: हो त।
3: कस्तो अचम्म, तपाईँलाई मन पर्यो भने तपाईँ आफै बिहे गर्नुहोस्।
2: ल के भएको त पनि?
3: म त बिहे गर्दिन अहिले।
2: किन चाहिँ कुरा गरे कि गरिमा तैले? मैले साँच्चै भने कि केटो तँलाई पनि मनपर्छ।
3: होइन आमा, केटो मन पर्ने नपर्ने कुरा होइन, खास कुरा के भने नि, मलाई एक वचन पनि नसोधी मेरो बिहेको कुरा ठिक गरेर आउनुभयो तपाईँहरूले, मलाई त्यो कुरा चाहिँ ठिक लागेको छैन है आमा।
2: अनि तँलाई किन सोधिरहनु? हामी तेरो अभिभावक होइन, हामीले तेरो लागि राम्रै सोचेका छौ।
3: मेरो बिहेको कुरा मलाई नसोधी गर्नु, कस्तो कुरा गर्नु भएको तपाईँहरू?
2: मेरो बिहे गराउँदा मलाई कसैले सोधेन त।
3: तपाईँका ती दिन गए आमा, अब अहिलेका छोरीहरू कोही अनपढ र मूर्ख छैनन् है, छोरीहरू पनि पढेर ज्ञानी भएका छन्, अहिलेको जमानामा छोरा र छोरी दुवैको बराबरको हक हुन्छ भन्ने कुरा तपाईँलाई थाहा छैन र?
2: त्यो त थाहा छ नि नानी, हामीले तँलाई जन्माएपछि आफ्नी छोरीको बिहे दान गरेर हाम्रो कर्तव्य पूरा गर्नु परेन त।
3: तपाईँहरूको कर्तव्यको अघि मेरो इच्छाको कुनै अर्थ छैन नि, होइन त? म भेडा बाख्रा जत्तिकै भए, घाँटीमा डोरी बाँधेर जसलाई दिए पनि हुने।
2: खै तसित त म बोलेर सक्दिन, लौ न त त्यसो भए तेरो इच्छा जे छ भनिहाल त, सुनौ न।
3: मलाई त अझै पढ्ने इच्छा छ आमा।
2: अन्त बिहे गरेर पढ्दा पनि हुँदैन त नानी?
3: हुँदैन, बिहे गरेर पनि कतै पढ्न मिल्छ त? बेकारको कुरा नगर्नुहोस्।
2: त्यसो भए त बिहे गर्दिनस्?
3: अहिले गर्दिन म।
2: कहिले गर्छस् त? बुढी भएपछि त्यति बेला तसित कसले बिहे गर्छ?
3: मसित बिहे गर्ने केटाहरूको कमी छैन आमा। अहिले नै तपाईँहरूलाई मेरो बिहे गराउने चिन्ता छ भने मानसित गरिदिनुहोस् न मेरो बिहे, म खुरुक्क बिहे गर्नेछु।
2: के अरे मानस, तँसँगै पढ्ने तेरो साथी मानसको कुरा गरे कि तैले?
3: हो, उसैको कुरा गरेको मैले।
2: यो त हुँदै नहुने कुरा गरिस् तैले गरिमा।
4: मेरी बुढी आज कता गइन् भनेर घरभरि चारिसके, यहाँ त आमा छोरी ढुक्कले गफ पो गरिरहेका रहेछन्। छोरीको अनुहार त अनि रिसाए जस्तो पो देख्छु त म। छोरीलाई के भन्यो हौ तिमीले?
2: तपाईँ आफै सोध्नुहोस् न तपाईँकी छोरीलाई।
4: छोरी, आमाले के भनिन्? उनले त तँलाई खुसीकै कुरा सुनाइन् होला।
2: खुसीको कुरा त मैले सुनाए नि, तर ऊ खुसी छैन।
4: अनि किन खुसी छैन त?
2: ऊ हामीले हेरेको केटासित ऊ बिहे गर्दिन पो भन्छ।
4: छोरी घरिमा।
3: हो बाबा, मलाई एक वचन नसोधिकन मेरो लागि केटा हेर्नु जानु भएछ, मलाई यो कुरा मन परेन।
4: ल ल, हाम्रो गल्ती भएछ नि त। हामीले हेरेको केटोसितै बिहे गर्नुपर्छ भन्ने कर तलाई हामी लाउँदैनौ। हामीले आफ्नोतिरबाट जिम्मेवारी पूरा गर्न गएको मात्रै हो। अब तँ आफै भन् त, तैले कुनै केटा मन पराएको छस् भने भन्न हामीलाई। पढेको छ, राम्रो छ, घरबार भएको छ, अनि जातमा पनि मिल्छ भने त हामीलाई केही आपत्ति छैन।
2: केटो त मन पराएकी छ नि उसले, तर
4: तर तर के?
2: त्यो केटा मानस हो।
4: मानस? हाम्रो पण्डितजीको छोरा मानसको कुरा गरे कि तैले?
2: हो, पण्डितजीको छोरा मानसकै कुरा गरे कि मैले।
4: आहा, मानस त अति राम्रो केटा हो, मलाई पनि साह्रै मन पर्छ। तिमीहरू मन मिल्ने राम्रो साथी हौ भन्ने कुरा त मलाई राम्ररी थाहा छ। उसले पनि त तँसितै बिएको परीक्षा दिएको होइन र छोरी?
3: हो बाबा।
2: अनि पण्डित बा मान्नुहुन्छ कि त?
4: अब त्यसबारे सोच्नु पर्छ। तिमीहरूले एकअर्कालाई मन पराउँछौ, प्रेम पनि गर्छौ भनेर मलाई थाहा नभएको होइन छोरी, तर मलाई मेरी छोरीमाथि पूर्ण विश्वास छ। उसले नसोची कुनै काम गर्दिन। प्रेम गर्नु राम्रो कुरा हो छोरी, म त्यसलाई नराम्रो मान्दिन, तर प्राप्ति नै प्रेम चाहिँ होइन है, समर्पण र त्याग पनि ठूलो कुरा हो। कसैको प्राप्तिले कसैको मान सम्मानमा धक्का लाग्नु राम्रो कुरा हो र मन त छोरी?
3: कसैको प्राप्तिले कसैको मान सम्मानमा धक्का कसरी लाग्छ र बाबा, मैले बुझिन।
4: मेरो कुरा मन लगाएर सुने अनि शान्त दिमागले बुझ्ने कोसिस गर है छोरी।
3: हुन्छ बाबा।
4: मानसका बाबा ज्ञानी र सम्मानित पण्डित हुनुहुन्छ, म पनि त ठुलै नाम कमाएको सुनको व्यापारी हुँ। सुनको पसल खोल्नको लागि बजारको जमिन पण्डितजीले नै मलाई मिलाइदिनु भएको हो। म पण्डितजीलाई सम्मान गर्छु, उहाँले पनि मलाई मित्रवत व्यवहार गर्नुहुन्छ। उहाँ एकजना मनमिल्दो मान्छे हुनुहुन्छ, त्यो त हामी सबैलाई थाहा भएको कुरा हो नि त, होइन र?
2: हजुर, उहाँ त एकदमै राम्रो मान्छे हुनुहुन्छ नि। हाम्रो घरमा पण्डित पण्डितनी दुवै धेरै पल्ट हामीलाई भेट्न पनि त आउनु भएको छ, तर उहाँहरू हाम्रो घरमा केही खाना खानुहुन्न।
4: अब कसरी खानु? कतै नभएको हाम्रो समाज छ नि फेरि यहाँ हामी बीचमा। तिमीहरू दुईजनाको बिहे गराउने कुरा ल एकछिनको लागि पण्डितजीले मान्नुभयो अरे, समाज मान्छ त? मान्दैन। हाम्रो समाजसित विवेक सहनशक्ति र यो मानवीयता भन्ने कुरा त छँदै छैन भन्ने कुरा तलाई राम्ररी थाहा छ त हौ छोरी।
3: हजुर बाबा।
4: यो समाजले अर्काको दोष कोट्याएर अपमान गर्न एउटा न्यू मात्रै पाउनु पर्छ। सबैले पण्डितजीलाई त्यहाँदेखि छिछी दूर दूर गर्नेछ, उहाँलाई मर्नु कि बाँच्नु हुनेछ। मलाई पनि त ठुलै आक्षेप लाग्नेछ छोरी, मेरो मनलाई पनि ठुलो आघात लाग्नेछ। हाम्रो अपमान हाम्री छोरीलाई ठिक लाग्छ भने मलाई भन्नु केही छैन। तैले साँच्चै नै मानसित बिहे गर्छेस भने त्यो पनि ठिकै छ, तर तिमीहरूले घरबाट भागेर बिहे गर्नुपर्छ है। मागी बिहे चाहिँ हुने कुरै भएन।
3: बाबा, मेरो खुसीको लागि तपाईँ समाजको लालछना पनि सहन तयार हुनुहुन्छ? म पनि त तपाईँकै छोरी हो।
4: मलाई पनि मेरी छोरीमाथि गर्व छ। मेरी छोरीले जे गर्छे सोचेर गर्छे।
3: मैले आफ्नो खुसी मात्र सोचेछु, यति टाढाको कुरा मैले सोचिन। मेरो खुसीको लागि मैले तपाईँहरूको अपमान भएको देख्न सहन सक्दिनँ बाबा। त्यसमाथि पण्डित बाको अपमान त झन् सहन सक्दिनँ। यो त असहनीय हुन्छ मलाई। यस्तो राम्रो मान्छेलाई दुखी बनाउनु राम्रो होइन बाबा। हुँदैन बाबा, हुँदैन। मेरो कारणले उहाँ र तपाईँहरूमाथि आक्षेप लाग्नु हुँदैन। मलाई माफ गर्नुहोस् बाबा। तपाईँ जस्तो बुवा पाउन मेरो लागि गर्वको कुरा हो बाबा। तपाईँहरूले जहाँ भन्नुहुन्छ म त्यही बिहे गर्नेछु।
4: अब हेर छोरी, मनले मागेको पुगेन भने मनमा चोट त लाग्छ नै, तर अरूको खुसीमा पनि त कहिले काहीँ आफ्नो खुसी लुकेको हुन्छ। स्याबास छोरी, स्याबास। देख्यौ गरिमा कि आमा, हाम्री छोरी कति बुझकी छ।
2: हो हो बाउ, छोरी दुवैलाई माने मैले। म पनि यस्तै राम्री छोरी, ज्ञानी छोरी जन्माएकीमा आज धेरै खुसी छु।

0: मलाई खुशी कहाँ लाग्यो भने नि मन्नु, तेरो र मेरो कुरा सुनेर मेरा बाबा एक थोपो रिसाउनु भएन, गाली पनि गर्नु भएन, शान्त पाराले मिठो बोलीले मलाई सम्झाउनु भयो। अचम्म त कहाँ लागेको थियो भने हाम्रा खुसीका लागि उहाँ अपमान सहन पनि तयार हुनुहुन्थ्यो भन्नु।
1: हो हो भन्नु, तेरा बाबा साह्रै मिलनसार र विवेकशील मानिस हुनुहुन्थ्यो, उहाँ मसित पनि मिठो बोल्नुहुन्थ्यो। मलाई तेरा बाबाले भनेको एउटा कुराको सम्झना आइरहन्छ, तिमीहरू सधैँ राम्रो साथी भएर बस्नु है भनेर उहाँले मलाई पनि भन्नु भएको थियो। तर अचानक तेरो बिहेको कुरा सुन्दा म त
2: अन कसको बिहेको कुरा चल्दैछ हौ, बोली सुन्दा त मलाई पक्कै पनि मानस नै हो भन्ने त लागेको थियो नि। अन कहिले आयो मानस तिमी चाहिँ?
1: म आजै आएको हो।
0: आम्मै हो, आजै फेरि रोहित र नीलम पनि मेरो घरमा टुप्लुक्कै, अचम्मै भयो त। जे होस्, मलाई सम्झिएर तिमीहरू आयो, खुसी लाग्यो।
3: यस्तो सम्झना त मजा आउँछ त, फोन नगरी सरप्राइज भिजिट गरेको नि।
0: अनि फोन त गर्नु पर्थ्यो नि, खाना पकाउने थिए म, सबै बसेर गफ गर्दै हाँस्दै रमाइलो गर्ने थियौ।
2: अब खाने पनि साथमा रमाइलो पनि गर्ने नि, तर यहाँ घरमा होइन। आज हामी आउटिङ जाउँ न, त्यो पर के अरे पहाडको फेदीमा एउटा छ नि रिसोर्ट, हौ त्यहाँ। त्यही भनेर गरिमालाई लिन आएको, मानससित पनि पो भेट भयो, एकदम राम्रो भयो। धेरै समयको अन्तरालमा सहयोगले मात्रै यसरी भेट हुन जुरेको हो, अब यो क्षणको त भरपूर फाइदा उठाउनु पर्यो नि।
1: तिमीहरू बिहे गर्न अघि पनि यस्तै फुर्तिला थियो, अहिले पनि त्यस्तै छ हो तिमीहरू, साह्रो खुसी लाग्यो क्या।
0: हो नि, यी दुईजना समाजले के भन्छ भनेर डराएनन्, रोहित र निनमले त भागेर बिहे गरे, राम्रो गरेछौ
1: तिमीहरू। हो नि, अहिले हेर कति राम्रो छ अघि, दुई छोरा बरी एकसाथ बस्छन्, कति राम्रो संयुक्त परिवार छ यिनीहरूको, होइन?
2: संयुक्त परिवारको त अब महत्व नै अर्कै हुन्छ नि।
0: अब हेर न, हामीलाई म र मानस अहिले एक्ला एक्लै भएर बाँच्नु परेको छ। ढोका खुल्लै छ, भित्र आउँदा हुन्छ। अरे नीरज, अचम्म।
4: हेलो एभ्रीबडी।
0: हेलो, अरे तेरा साथीहरू हुन् र हेलो भनेको, यो तेरो अमेरिका होइन है, बुझेस? सुन न साथीहरू, तिमीहरूले देखेका थिएनौ होला यसलाई, यही हो मेरो छोरो नीरज।
1: अरे गन्न, तेरो छोरा रे नीरज?
0: अमेरिकामा बसे भन्दैमा आफू भन्दा ठुलालाई नमस्कार गर्नु पर्छ भन्ने सबै बिर्सिस् नैले, नमस्कार गर।
4: सरी मम, सरी, सबैलाई मेरो नमस्कार छ।
1: नमस्कार, नमस्कार, हाम्रो आशीर्वाद छ है नानी छोरा ल।
0: न फोन न खबर, यस्तो अचानक के हो यस्तो, कताबाट आइपुगिस् त अन्त अहिले चाहिँ?
4: मम, खासमा
0: खासमा आजको साइत नै अनौठो रहेछ, जो पनि आउँछ केही खबर नगरी टुप्लुक्कै आइपुग्छ। तँलाई सन्चै छ? बिरामी भएर आमाको सम्झना आयो कि क्या हौ, यति बेला तेरो आउने त कुरै थिएन त।
4: होइन मम, यहाँ अहिले खासमा आन्टी र अङ्कलहरू हुनुहुँदो रहेछ, एउटा सरप्राइज गिफ्ट ल्याएको थिए।
0: कस्तो सरप्राइज गिफ्ट हौ, केही खबर नगरी आएर ठुलो सरप्राइज त दिइहाली सकि नै, अब कस्तो गिफ्ट चाहिँ सरप्राइज हुँदो रहेछ, हेरिहालौ न त। कहिले तेरो त्यो गिफ्ट?
4: बाहिर छ मम।
2: हन, बाहिर नै छोडेर आउनु पर्ने, कस्तो गिफ्ट हौ त्यो चाहिँ?
0: खै, कस्तो गिफ्ट हौ, टल्ल परेर के हेरेको, तेरो गिफ्ट के रहेछ हेरौ न त, लिएर आइज।
4: मलाई भन्न सरम लाग्छ मम।
3: छक्कै पार्ने कुरा भयो, के होला नि त्यस्तो सरम लाग्ने खालको गिफ्ट चाहिँ, लौ न चाँडै हेरौ, हतार लागिसक्यो, जाऊ बाबु लिएर आऊ त त्यो गिफ्ट।
4: हुन्छ, औ वन्दना, औ।
5: भित्र धेरै मानिस छन्, सरम लाग्छ।
4: के को सरम, औ न, नथिङ टु डु, कम। सी इज माई मम, अदर्स आर अंकल एन्ड आन्टी।
5: पापा, तपाईँ यहाँ?
1: अरे छोरी वन्दना, अरे तिमी?
5: पापा, तपाईलाई म भन्नेवाला थिए। नीरज, he is my papa।
4: ओ हेलो, उस सॉरी, नमस्कार।
1: नमस्कार नमस्कार नीरज नानी, नमस्कार।
5: सॉरी पापा, विदाउट योर परमिशन हामीले।
1: ल ल, जे गर्यो ठिकै गर्यो। मेरो परमिसनले लङ प्रोसेस हुन्थ्यो, तिमीहरूको मन मिल्यो अनि बिहे गर्ने आँट गर्यो। बिहे गरिसक्यौ त?
5: हजुर पापा।
4: कोर्ट म्यारेज पापा।
1: ल ओके ओके, ठिकै छ। तिमीहरू यता आएर राम्रै भयो। अब हाम्रो परम्परा अनुसार यहाँ धुमधामले बिहे गर्नुपर्छ है।
2: गुड यार मानस, यु आर ग्रेट। कति ठुलो मन यार तिम्रो, गरिमा तिमी त बोलिनौ त।
0: म के बोल्नु, अब मेरो त बोली नै बन्द भयो। मैले सबैभन्दा धेर मन पराउने मान्छेकी छोरी मेरो छोराले ल्यायो, म धेरै खुसी छु। मानसले भने झै यी दुईजनाको बिहे हाम्रो नियम अनुसार मन्त्र पढेर अनि चरु पोलेर गराइदिनु पर्छ के भन्छस् है मन्नु? त
1: ठिकै हो गन्नु, तैले एकदम ठिक कुरा गरिस्। तेरो छोराले ल्याएछ मेरी छोरी, संयोग नै भए पनि म त एकदमै खुसी छु नि। हो
0: कस्तो अचम्मनी, यो कस्तो संयोग।
1: म खुसी साथ कन्यादान गर्नेछु। अब घर र समाजको डरले तैले र मैले गर्न नसकेको काम हाम्रा छोराछोरीले गरे होइन? यिनीहरूले कुहिरेको देशमा रहेर पनि कुहिरे कुहिरिनी ल्याएनन्, आफ्नै जातिलाई रोजे, त्यो भन्दा राम्रो कुरा के?

0: श्रोता, हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। समय साँझको 7:25 हुन लागेको छ। प्रस्तुत छ नेपालीमा राष्ट्रिय समाचार।
1: यो आकाशवाणी हो। समाचार तुलसाज शर्माबाट सुन्नुहोस्। सर्वप्रथम मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीको भोलिदेखि शुरू हुने इण्डोनेशिया भ्रमणले दुई देशबीचको विद्यमान सम्बन्धलाई अझ सुदृढ बनाउनका साथै सहकार्यका नयाँ क्षेत्रहरू खुल्ने गरिएको छ अपेक्षा। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा प्रधानमन्त्री नरेन्द्र मोदीले आज सुप्रसिद्ध पण्डवानी गायिका तीजन वाईको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। सरकारले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा सकुशल शुल्क विज्ञापन मार्फत बाल यौन शोषण तथा दुर्व्यवहार सम्बन्धी सामग्रीको प्रसार भएको विषयमा मेटालाई दिएको छ कड़ा चेतावनी। अनि आईसीएमआर माइन्सले राष्ट्रिय ई गवर्नेन्स पुरस्कार 2026 अन्तर्गत प्राप्त गरेको छ स्वर्ण पदक। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीको भोलिदेखि शुरू हुने इण्डोनेशिया भ्रमणले दुई देशबीचको विद्यमान सम्बन्धलाई अझ सुदृढ बनाउनका साथै सहकार्यका नयाँ क्षेत्रहरू खुल्ने अपेक्षा गरिएको छ। आज जकार्तामा आकाशवाणीसँगको अन्तर्वार्तामा इण्डोनेशियाका लागि भारतीय राजदूत सन्दीप चक्रवर्तीले 6-8 जुलाईसम्म हुने प्रधानमन्त्री नरेन्द्र मोदीको इण्डोनेशिया भ्रमणका क्रममा भारत र इण्डोनेशिया बीच सहकार्यका धेरै नयाँ क्षेत्रहरू खुल्ने तथा दुई ठूला राष्ट्र बीचको सम्बन्ध अझ बलियो हुने र आर्थिक साझेदारीमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। राजदूत चक्रवर्तीले

0: भारत र इन्डोनेसिया बीच कुनै पनि नकारात्मक विषय विवाद वा मतभेद नरहेको बताउनुभयो। उहाँले विकसित भारत र स्वर्णिम इन्डोनेसियाको साझा लक्ष्य हासिल गर्न दुवै देशले व्यापक रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने दिशामा काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार दुवै देशले भारतका आवश्यकता र इन्डोनेसियाको आर्थिक नीति बीच प्रभावकारी तालमेल स्थापित गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रयास गरिरहेका छन्। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा प्रधानमन्त्री नरेन्द्र मोदीले आज सप्रसिद्ध पण्डवानी गायिका तीजन वाईको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति मुर्मूले सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली अर्पण गर्दै तीजन वाईले आफ्नो सशक्त स्वर, प्रभावशाली व्यक्तित्व तथा अद्भुत प्रस्तुति शैली मार्फत महाभारतका कथाहरूलाई मञ्चमा जीवन्त बनाएको उल्लेख गर्नुभएको छ। उहाँले असाधारण प्रतिभा, समर्पण र वर्षौंको कठिन साधनाबाट छत्तीसगढ़को समृद्ध पाण्डवानी परम्परालाई भारत तथा विदेशमा प्रतिष्ठित बनाउन तीजन वाईले महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ। राष्ट्रपति मुर्मूले भारतको सांस्कृतिक सम्पदाको प्रवर्धनमा उहाँको योगदान सधैं अविस्मरणीय रहने उल्लेख गर्नुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली व्यक्त गर्दै तीजन वाईले आफ्नो अद्भुत स्वर, सशक्त प्रस्तुति र असाधारण कला कौशल मार्फत भारतको समृद्ध लोक सांस्कृतिक परम्परा विशेष गरी महाभारतका कालजयी कथाहरूलाई समाजका सबै तह र वर्गका मानिससम्म पुर्याउनु भएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्ना उत्कृष्ट प्रस्तुति मार्फत तीजन वाईले छत्तीसगढ़को पण्डवानी लोककला शैलीलाई विश्वव्यापी परिचय दिलाउन सफल भएको उल्लेख गर्नुभएको छ। तीजन वाईको निधनमा उहाँले कला र संस्कृतिको क्षेत्रमा अपूरणीय क्षति भएको बताउँदै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। सरकारले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा सशुल्क विज्ञापन मार्फत बाल यौन शोषण तथा दुर्व्यवहार सम्बन्धी सामग्रीको प्रसार भएको विषयमा मेटालाई कड़ा चेतावनी दिएको छ। आधिकारिक स्रोतका अनुसार सरकारले इन्स्टाग्रामलाई यस्ता सामग्रीको प्रवर्धन गर्ने तथा त्यसको पहुँच बढ़ाउने सबै विज्ञापन र सामग्री तत्काल हटाउन निर्देशन दिएको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले मेटासँग 7 दिनभित्र यस विषयमा विस्तृत स्पष्टीकरण पनि मागेको छ। सरकारले भारतका मध्यस्थ सुरक्षा सम्बन्धी दिशानिर्देशहरूको पालना मेटाले गरेको छ वा छैन भन्ने विषयमा समीक्षा गरिरहेको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले विकसित भारत ग्यारेन्टी फर रोजगार एण्ड लाइवलीहुड मिशन ग्रामीण 2025 यही 1 जुलाईदेखि सफलतापूर्वक कार्यान्वयनमा आएकोमा आभार व्यक्त गर्नुभएको छ। उहाँले भिडियो कन्फरेन्स मार्फत यस मिशन अन्तर्गत राज्यहरूका लागि 25,000 करोड़ रूपियाँ बराबरको सहायता रकम जारी गर्नुभएको हो। मन्त्री चौहानले मनरेगा पूर्ण रूपमा कार्यान्वयनमा हुन 3 वर्षभन्दा बढ़ी समय लागेको उल्लेख गर्दै विकसित भारत जी रामजी भने देशभर केवल एकै दिनमा लागू गरिएको बताउनुभयो। उहाँले विकसित भारतको परिकल्पनालाई तीव्र रूपमा अघि बढ़ाउन यस अभियान अन्तर्गत आगामी 5 वर्षमा 2.86 लाख पञ्चायतमा 7.5 लाख करोड़ रूपियाँ भन्दा बढ़ी लगानी गरिने जानकारी दिनुभयो।
1: मनरेगा को पूरे देश में लागू करने में 3 साल लगे थे।
2: इट टुक 3 इयर्स फॉर एमजी नरेगा टू बी इम्प्लीमेंटेड अक्रॉस द कंट्री बट आई एम प्राउड ऑफ ऑल ऑफ यू। अनलाइक एमजी नरेगा द विकसित भारत जी राम जी योजना वॉज रोल्ड आउट नेशन वाइड ऑन इट्स वेरी फर्स्ट डे। द स्कीम गारंटीज 125 डेज ऑफ एम्प्लॉयमेंट इंस्टेड ऑफ 100 डेज। इफ मोर देन 7.5 लाख करोड़ रुपीज इज यूटिलाइज्ड इफेक्टिवली ओवर 5 इयर्स अक्रॉस 2.86 लाख

0: Gram Panchayat, every village can be transformed into a prosperous and fully developed community.
1: Samriddh aur viksit gaon ka nirman ho jayega.
2: भारतीय चिकित्सा अनुसंधान परिषद ICMR को प्रमुख पहल राष्ट्रीय स्वास्थ्य अनुसंधान प्राथमिकता परियोजना ICMR माइन्सले राष्ट्रीय ई गवर्नेन्स पुरस्कार 2026 अन्तर्गत स्वर्ण पदक प्राप्त गरेको छ। यो पुरस्कार भारतका केन्द्रीय कार्मिक जनगुनासो तथा पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले प्रदान गर्नुभएको हो। परिषदका महानिर्देशक डाक्टर राजीव वहल ले समारोहलाई सम्बोधन गर्दै परिषद जटिल सार्वजनिक स्वास्थ्य चुनौतीको समाधानका लागि तथ्याङ्कमा आधारित विस्तार योग्य प्रविधिमूलक हस्तक्षेपमा अग्रणी भूमिका निर्वाह गर्न निरन्तर प्रतिबद्ध रहने बताउनुभयो। उहाँले सहभागी संस्थाहरू तथा राज्य स्वास्थ्य प्रणालीसँगको निरन्तर सहकार्य मार्फत भारतका नागरिकलाई किफायती मानकीकृत र उच्च गुणस्तरका स्वास्थ्य सेवा प्लेटफर्म उपलब्ध गराउने प्रतिबद्धता पनि गर्नुभयो। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ICMR माइन्स मानसिक स्वास्थ्य तथा लागू पदार्थ सेवन सम्बन्धी विकारहरूको पहिचान र स्वस्थापनलाई अन्य नसर्ने रोगहरूसँग एकीकृत गर्ने कार्यान्वयन अनुसन्धान अध्ययन हो। विदेश राज्य मन्त्री कीर्ति वर्धन सिंहले भोलिदेखि जेनेभामा आयोजना हुने कृत्रिम बुद्धिमत्ता सुशासन सम्बन्धी संयुक्त राष्ट्रसंघको विश्वव्यापी संवादमा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुने भएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार एआई सुशासन सम्बन्धी विश्वव्यापी संवाद संयुक्त राष्ट्रसंघको महासभाको एक प्रस्ताव अन्तर्गत स्थापना गरिएको सार्वभौमिक तथा बहुसरोकारवालाको साझा मञ्च हो। मन्त्रालयले जनाएको छ कि यो संवादले एआईको अन्तर्राष्ट्रिय सुशासनलाई अघि बढाउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीको भोलिदेखि शुरू हुने इण्डोनेसिया भ्रमणले दुई देश बीचको विद्यमान सम्बन्धलाई अझ सुदृढ बनाउनका साथै सहकार्यका नयाँ क्षेत्रहरू खुल्ने गरिएको छ अपेक्षा। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा प्रधानमन्त्री नरेन्द्र मोदीले आज सप्रसिद्ध पण्डवानी गायिका तीजन वाईको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। सरकारले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा सशुल्क विज्ञापन मार्फत यौन शोषण तथा दुर्व्यवहार सम्बन्धी सामग्रीको प्रसार भएको विषयमा मेटालाई दिएको छ कडा चेतावनी। अनि ICMR माइन्सले राष्ट्रिय ई गवर्नेन्स पुरस्कार 2026 अन्तर्गत प्राप्त गरेको छ स्वर्ण पदक। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
3: श्रोता, हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। आदरणीय श्रोता महानुभावहरू, हजुरहरू सबैलाई हार्दिक अभिवादन। तपाईहरू सुनिरहनु भएको छ हाम्रो विशेष प्रस्तुति हिन्दी अनुरोध संगीत। यहाँहरूले आफ्ना मनपर्ने व्यक्तिका नाममा पठाउनु भएको अनुरोध, शुभकामना र मायाका सन्देशसँगै हामी सुनाउनेछौ हजुरहरूकै अनुरोधका गीतहरू। संगीतले कहिले काहीँ शब्दले भन्न नसक्ने भावनाहरू बोलिदिन्छ श्रोता। त्यसैले आउनुहोस्, आजको यो केही समय मीठा सम्झना, प्रेम र आत्मीयता र भावनाका सुरहरूसँग बिताउ। पहिलो गीत सुनौ कलाकार कुमार सानु र अल्का याग्निकको आवाजमा। यस गीतलाई अनुरोध आएको छ रूमतेक रेसिपाले बस्तीबाट हाम्रा नियमित श्रोता केवल प्रसाद दाहाल, मोहन कुमार दाहाल, धन प्रसाद दाहाल, दिल्ली राम दाहाल र चन्द्र प्रसाद दाहाल। उहाँले यो गीत सुमिक आरिटार निवासी श्री दिल्लीराम ढकालको सुस्वास्थ्यको कामना गर्दै यो गीत उहाँलाई सुनाउन चाहनुहुन्छ चा।

कहिलेकाहीँ गीतले वर्षौं पुराना यादहरू पनि फेरि ताजा बनाइदिन्छ। श्रोता, यही त संगीतको जादू हो। अब अर्को अनुरोध आएको छ। दत्तरंगीबाट भागवत वर्माको, लेवईबाट गुलाबदास मणिकपुरीको, रिंगनीबाट दिनेश वर्माको अनि लक्षणपुरबाट विश्वनाथ साहुको। वहाँको अनुरोधलाई सम्मान र माया गर्दै अब सुनौं अर्को गीत, चलचित्र दिवानाबाट कुमार सानुको आवाजमा।

श्रोता, जीवनमा धेरै कुरा समयसँगै बदलिन्छन्, तर केही गीतहरू कहिले पुराना हुँदैनन्। ती गीतहरू हरेक पटक सुन्दा नयाँ अनुभूति दिन्छन्, नयाँ ऊर्जा दिन्छन्। यस्तै एउटा गीतलाई अनुरोध आएको छ हाम्रा नियमित श्रोता दिपेन शर्मा कालिम्पोङबाट। उहाँले यो गीत आफ्ना साथी अर्जुन प्रधान, कल्याण राई, लक्ष्मी प्रधान, देवकुमार बराइली, सोनु बराइली, सुशीला, लीला, देवकुमारी बस्नेत, एसएम बस्नेत र टेकबहादुर गदाल र बीबी गदाललाई सुनाउन चाहनुभएको छ। उहाँले अनुरोध गर्नुभएको गीत छ कुमार सानु र अल्का याग्निकको आवाजमा फिल्म कुल्ली नम्बर 1 बाट।

श्रोता, समय कति छिटो बित्दो रहेछ, थाहै नपाई आजको कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौं। अन्तिम गीत पनि सुनाउने समय आइसक्यो। श्रोता, अन्तिम गीतको निम्ति अनुरोध आएको छ। उहाँ लेख्नुहुन्छ, हेलो नमस्कार, म लक्ष्मी प्रधान ग्याङटोकबाट। गीत मोहब्बत हो न जाए फिल्म कसुरबाट कुमार सानु र अल्का याग्निकको आवाजमा रहेको गीत हामीलाई सुनाइदिनु भन्नुभएको छ। उहाँले छोरा अर्जुन प्रधान, कविता राई, शरण राई, ग्याबु लेप्चा, सुनमाया लिम्बू, ज्योति छेत्री, चन्द्र सुब्बा, कल्पना बराइली, रुस्तम लेप्चालाई सम्झना गर्न चाहनु भएको छ। श्रोता, स्वीकारौं कार्यक्रमको यो अन्तिम प्रस्तुति।

आफ्नो अमूल्य समय मायाका लागि सम्पूर्ण श्रोतामा धन्यवाद। फेरि अर्को दिन नयाँ अनुरोध संगीत, नयाँ सन्देश र नयाँ गीतहरू लिएर उपस्थित हुने नै छौं। अहिलेलाई भने कार्यक्रमलाई बिट मार्दैछौं। धन्यवाद।

रात भनेको केवल अँध्यारो होइन, यो त दिनभरका थकानहरू बिसाउने समय हो। कसैको लागि मीठा सपनाको शुरूआत त कसैका लागि प्रियजनको सम्झना त कसैका लागि आफ्नै आफ्नै मनसँग चुपचाप कुरा गर्ने अवसर। रातको शान्त वातावरणमा मनका आवाजहरू अझ स्पष्ट सुनिन्छन्। श्रोता, संगीतले ती भावनाहरूलाई अझ सुन्दर बनाइदिन्छन्। यही सुन्दर रातलाई अझ मधुर बनाउन हामी लिएर आएका छौं रात शब्द समेटिएका केही मन छुने हिन्दी गीतहरू। आशा छ यी गीतहरूले तपाईँको रातलाई अझ यादगार बनाउनेछन्। आउनुहोस् संगीतको यो भावनात्मक यात्रालाई अगाडि बढ़ाऊ।

रातले कहिले कसैलाई प्रश्न सोध्दैन, तर मनभित्र लुकेका हजारौं प्रश्नहरू सुन्ने धैर्य भने राख्छ। दिनको भीड़मा लुकिएको हजारौं भावनाहरू प्राय रातको शान्तिमा शब्द पाउँछन्। कतिप्राय रातहरू निन्द्राले होइन सम्झनाले भरिएका हुन्छन्। टाढा भएका मनहरू पनि यही रातमा सबैभन्दा नजिक महसुस हुन्छन्। सायद त्यसैले रातलाई भावनाहरूको साथी भनिन्छ।

श्रोता, रातले सिकाउने एउटा सुन्दर कुरा के हो भने, हरेक अँध्यारो पछि उज्यालो अवश्य आउँछ। त्यसैले आज मनमा जति नै पीड़ा भए पनि भोलिको बिहानले नयाँ आशा लिएर आउनेछ भन्ने आशा उल्लास मनमा राख्नुपर्ने हुन्छ।

चन्द्रमा र ताराहरूले भरिएको आकाश हेर्दा लाग्छ संसारमा हामी कहिले एक्लै छैनौ र एक्लो हुने पनि छैनौ। कोही न कोही हामीसँगै प्रकाशमय भएर उभिएको भान हुन्छ श्रोता। यदि आजको रात तपाईँको मन केही भारी छ भने सम्झनुहोस्, हरेक लामो रातपछि उज्यालो बिहान अवश्य आउँछ। त्यसैले आशा कहिले नछोड्नुहोस्, आउनुहोस् यही शान्त रातलाई अझ मधुर बनाउने एउटा सुन्दर गीत सुन्ने समय भएको छ।

श्रोता, रात दिनभरिका हल्ला दौड़धूप र थकानपछि आउने त्यो शान्त साथी हो। कतिपय मुस्कानहरू दिनभर लुकेका हुन्छन्, तर आँसुहरू प्राय रातले मात्र देख्छ।

आजको रात पनि केही सम्झना, केही मुस्कान र केही अधूरा भावनाहरू बोकेर बिस्तारै बित्दैछ। यही रातले तपाईँको मनमा शान्ति, आशा र एउटा मिठो मुस्कान छोडेर जाओस्। सम्पूर्ण सबैको, हाम्रा श्रोताको जीवन फलोस फुलोस यही शुभेच्छा र शुभकामनाका साथ आजको लागि यो अन्तिम गीत छोड्दै हजुरहरूबाट विदा माग्दछौं।

मीडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। यसका साथै श्रोताले हामीलाई एफएम कञ्चनजंघा अन्तर्गत 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप्स मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय रात्रिको 10:30 भइसकेको छ। यिनै विविध कार्यक्रमका साथमा आजलाई हाम्रो सम्पूर्ण सेवा पूरा हुँदछ। भोलि बिहान 36 बिहानको अधिवेशनका कार्यक्रमहरू लिएर उपस्थित रहने नै छौं। हजुरहरू जहाँ पनि हुनुहुन्छ, जस्तो पनि अवस्थामा हुनुहुन्छ, स्वस्थ रहनुहोस्, सुखी रहनुहोस्। धन्यवाद, नमस्कार, शुभरात्रि, जय हिन्द।